0: हो दाइ कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बच सका जात है।
5: जानकारी रहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध होए। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया, कान दुखेर हैरान भइराछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ECG, EEG, NCV, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि, रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979
10: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी सोर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 532-780।
11: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
12: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
11: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
12: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्तथैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
11: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
12: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
13: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
14: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
15: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
14: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
15: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
16: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
14: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
15: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
16: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
17: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
18: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
17: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
18: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
11: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भन्न हुन्छु।
19: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
11: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार।
20: यो कृष्ण सार एफएम
21: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
22: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
23: Extreme energy drink. Taste the difference. Feel the energy.
20: यो कृष्ण सार एफएम
21: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: बिहार जुन 27 तारिक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै, डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै।
1: नयाँ नेतृत्व छान्दै सकियो रासुपाको महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौडमा।
0: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा ताक्लाकोट हिँडे 212 ले लिए अनुमति।
1: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैनिक केन्द्रहरूमा हवाई आक्रमण, युएले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो।
0: र आईसीसी क्रिकेट विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एचका दुई खेल हुँदै आजै पौने 9 बजे समूह जीका दुई खेल पनि हुने।

0: विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढी धान खेती योग्य जमिन रहेको मधेसमा भने भर्खर रोपाई सुरु भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 3,83,150 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमानका अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ्दो असरका कारण समयमै र पर्याप्त मनसुन नहुने प्रविधि बढ्दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नार्कले सुक्खा 1, 2, 3, 4, 5 र 6 डुबान सहन सक्ने सावा मसुली सब 1 र सेहङ सब 1 तथा सुक्खा तथा डुबान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,000 हेक्टर खेतयोग्य जमिन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतयोग्य जमिन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढेको तथ्याङ्कले देखाएको छ। तीव्र सहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ्दै जानु, सिँचाइको अभाव र जलवायु परिवर्तन, बढ्दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमिन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
1: अब राजनीतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वाग्ले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोडिनु भएको हो। महिला उपसभापतिमा सोभिता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 79 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो। कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउफाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम र राजीव खत्री, विजय जैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष दुई मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा चारजना महिला हुने बताइएको छ। 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्, 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छुट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले राष्ट्रपतिबाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ्ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074 एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभङ्ग गरेर पनि वाम एकता अघि बढाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोसिस गर्नुभएको थियो। एमाले नरुचाउने वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नुभएको थियो।
0: परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः सञ्चालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टिबायोटिक व्यवस्थापनको लागि सरकारी पहल सुरु।
2: स्वास्थ्य विभागले चाहिँ एन्टिबायोटिक चाहिँ प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ।
0: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दैनिक रु 197 रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध
2: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कैके रोजगारी सृजना करी हो कराई
1: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
2: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
1: सफल उद्यमी बनियो व्यवसाय हे निरन्तरता दि आगे बढाई हो बढाइक लगाई कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई
2: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा
1: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके
3: को संख्या पनि बढेर 30 पुगेको छ मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1608 क्याम्पसहरू रहेका छन् त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राख्न लागि हो त्यस्तै भित्रपृष्ठमा चिया उद्योगको खुले पनि निर्यात अन्योलमय शीर्षकमा अर्को खबर पनि प्रकाशित छ
4: अन्नपूर्ण पोस्ट दैनिकले छापिएको खबर छ कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो विराटनगरमा काङ्ग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो विराटनगर कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था पछिल्ला राजनैतिक घटनाक्रम संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ एउटै मञ्चमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण 11 महिनामा 38 अर्ब रुपियाँ बराबरको आयात मनसुन सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नुभएको खबर छ विनोद सुवेदीले विराटनगरबाट उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नुभएको खबर पनि छापिएको छ अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड शीर्षकमा परशुराम काफ्लेले लेख्नुभएको छ नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन् अब सरकारसँग गोप्य अनुभवी फेरि सुन्नुहोस् यसलाई अब सरकारसँग योग्य अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने योग्य सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष निष्पक्ष पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रिया बहराइन बङ्गलादेश मलेसिया ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढाउन लागि हो। डेङ्गी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ, शिवहरी घिमिरेले लेख्नुभएको हो। तर बर्खासँगै जोखिम पनि बढ्न सक्ने अवस्था छ। सरसफाइमा ध्यान दिएका कारण र डेङ्गीको लार्वा हुने स्थान सफा गरेकाले पनि सुरुवाती महिनामा संक्रमण कम देखिएको हुन सक्ने इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेङ्गी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार 2026 जनवरी 1 देखि 25 जुनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात् 2025 जुन 23 सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको छ, कोशीमा लगानी सम्मेलनको 1 वर्ष 51 परियोजनामध्ये 4 लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलोपटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात् समझदारी भएका निजी फका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1,57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये 1 वर्षमा 4 परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2,08,53,00,000 रुपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसुनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय सङ्कट टर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैङ्कको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैङ्कले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको हो। राष्ट्र बैङ्कको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
5: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको 2 शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढी घाइते भएका छन्। उद्धारकर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्। हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौं भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लङ्घन गरेको आरोप लगाए।

0: प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। आठवटा देश सहभागी लिग दुई तालिकामा नेपाल 24 अङ्कसहित पाँचौं स्थानमा छ, नेदरल्यान्ड्स 32 अङ्कसहित तेस्रो र नामिबिया 22 अङ्कसहित सातौं स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरुद्ध 5-0 गोल अन्तरको फराकिलो जित निकाल्न सफल भएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जित निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 सुरु भयो। नवप्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र 1 अङ्कसहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान 9:45 समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सियाटल रङ्गशालामा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अङ्कसहित न्युजिल्यान्ड पुछारमा रहेको छ।
1: कुखुरामा जथाभावी एन्टिबायोटिकको प्रयोग बढ्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: ताजा खबरमा अब कुखुरामा एन्टिबायोटिकको प्रयोगको जोखिम कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टिबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँलाई के ध्यान पुर्याउनु पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक ठिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ, कहिले काहीँ खोलमा पनि यति दिन चलाउनु पछि के छ सल्लाह पाउँदै चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो। तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्। चलाइहाल्नु भयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस्। कम्तीमा दुई हप्तासम्म तपाईँ एन्टिबायोटिक हेरिरहेछ, त्यसको नि विड्रल पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक 7 दिन हुन्छ, कसैको 3 दिन हुन्छ, कसैको 5 दिन हुन्छ, कसैको 14 दिन हुन्छ, त्यो हिसाबले कम्तीमा 7-14 दिन नलैजानुहोस्। कम्तीमा आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पशु विभागले चाहिँ एन्टिबायोटिक चाहिँ प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ। त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले

0: अप्रुभ गरिसकेका छौँ, खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
1: त्यो कहिलेसम्म हुन्छ, केही समय त
0: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला नि, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमै हेर्न पाउनुहुन्छ।
1: यो लगायत अरू यहाँहरूले के काम गर्नुभएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि, यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जे सहयोग गरिरहेछ?
0: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ। एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ, स्थानीय तह, जिल्ला समन्वय समितिहरू, के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू, ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने, क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने, त्यो नतिजाहरू उनीहरूलाई आदान प्रदान गर्ने, होइन कुन एन्टिबायोटिक चलाउँदा हुन्छ, कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अब नचलाउनुहोस्, अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ, कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभिटी टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छ छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ। अब नेसनल एमआर एक्सन प्लान छ, त्यो प्लानमा चाहिँ धेरै विषयगत चाहिँ निकायहरू छन्, उहाँहरू सबै आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ, हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ।
1: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ?
0: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ, आफै नै आफ्नो फार्ममा मैले के गर्दैछु, मैले कुन औषधि मैले चलाइरहेको छु, सजग हुनु पर्यो एक नम्बर। दुई नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो, मैले एन्टिबायोटिक चलाउनु हो कि होइन, होइन यो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना। र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानुन रूपमा, उहाँहरूले बेला बेला नियम गर्ने, छड्के चेकिङहरू गर्ने, एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ, कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ, होइन त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेले डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन।
2: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विश्वविद्यालयमा विद्यार्थी बढे व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेङ्गी संक्रमण, झण्डै आधाले घट्यो बर्डफ्लू संक्रमण फैलिँदै। नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपा महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा। पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा ताक्लाकोट ब्यासी 212 लिए अनुमति।
3: भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाघ्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण, युएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी।
2: र आइसिसी क्रिकेट विश्वकप लिग 2 त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल हुँदै, आजै पाउने 9 बजे समूह जीका 2 खेल हुने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन, जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरङ्ग ल्याएको छ र यहाँ एउटा खुला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि, र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ, महाधिवेशन लेखिएको छ माथि पट्टि, र त्यहाँ झुन्डिएको छ एउटा ठुलो घन्टी पनि, र त्यहीँबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन्। उनको हातमा दाहिनेतर्फ एउटा प्लेकार्ड छ जहाँ लेखिएको छ प्रदेश सभा, र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन्। माथि यस्तो लेखिएको छ, खतराको घन्टी।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू। बाँके राप्ती नदीमा अधुरो पुल निर्माण गर्न थालेपछि विवाद उत्पन्न, स्थानीय आक्रोशित बाँधको अवरोध गर्दै स्थानीय। नेपालगञ्ज क्षेत्रमा घोषित लोड सेडिङ समस्या समाधानका लागि 33 केभीको सर्किट थप्नुपर्ने। नेपालगञ्ज भन्सारको राजस्व असुलीमा सुधार, आयात निर्यात दुवै बढे, चालु आर्थिक वर्षको जेठसम्म 18.57 अर्ब राजस्व सङ्कलन। र नेपालगञ्ज पर्यटकीय हब बन्ने सम्भावना रहेको एक कार्यक्रममा जोड, राप्ती नदीमा सोमबार 23 संस्करण महाआरती हुँदै।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असार मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 13 गते शनिबारका दिन आज नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस र अधिकतम तापक्रम 41 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभागमा बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना रहेको छ। हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा राप्ती सुनारी गाउँपालिका जोड्ने राप्ती नदी स्थित सिधनिया घाटमा पक्की पुल निर्माण कार्यमा विवाद देखिएको छ। जनअपेक्षा विपरीत गरिएको डिजाइनले पुल निर्माण कार्य अधुरो रहने भन्दै स्थानीयले जनाउँदै आएको असन्तुष्टि सम्बोधन गर्ने प्रयास नभएपछि विवाद सतहमा आएको छ। त्यसरी पेलेरै यो पुल निर्माण गरिए त्यसले दीर्घकालीन समस्या समाधान दिँदैन। स्थानीयवासीहरूले हिजो पुल छेउ राखेको भेलामा भेटिएकी लुम्बिनी प्रदेशसभाकी निवर्तमान सदस्य कृष्ण केसीले पत्रकारहरूसँग भन्नुभयो, यो आवाज धेरै पटक उठाइयो, सुनवाई नभए जनताको आक्रोश बाहिर आएको हो। नेत्री केसी मात्र होइन, डुडुवा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष जङ्गबहादुर थापाले यो डिजाइनमा पुल निर्माण कार्यलाई अन्तिम रूप दिएमा बालापुर कम्दी सिधनिया घाट क्षेत्र पुरै डुबानमा पर्ने जोखिम रहिरहन्छ। उहाँले त्यसो नगरी बरु जनताको माग अनुसार नै 1140 मिटर पुल निर्माण गर्न सरकारसँग माग गर्नुभयो। पुलको करिब 75% निर्माण प्रगति भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण कार्य डिजाइन अनुसार भइरहेको जानकारी दिँदै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको बताउनुभयो। उहाँले प्राविधिक अध्ययन र डिजाइनकै आधारमा 700 मिटरको पुल बनिरहेको जानकारी दिँदै भन्नुभयो, जनताको माग थप 440 मिटर बनोस् भन्ने छ, तर डिजाइनभन्दा कम काम भएको भने होइन। राप्ती सुनारी गाउँपालिका वडा नम्बर छका वडाधीश लवराज खरेलले नदीको दुवैतर्फ तटबन्ध गरिसकेपछि त्यो पुरै क्षेत्रमा पुल बन्नुपर्ने तर्क गर्नुभयो। होइन भने अघिल्लो पुल जस्तै केही वर्षपछि फेरि नयाँ पुलका लागि धाउनुपर्ने अवस्था आउँछ। जनप्रतिनिधिहरूसहित उपस्थित स्थानीयवासीले पुल निर्माणमा अधुरो काम नगर्न दबाब दिँदै बाँकी क्षेत्रमा बाँध बनाउने कार्य हुनै नदिन चेतावनी दिएका छन्। हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेकोले 11 मिटर फराकिलो पुल निर्माण सम्पन्न भएपछि थप सहज हुनेछ। साँग्रो पुल भएका कारण हाल सवारी साधनहरूले पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता छ। हालको 350 मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण भइरहेको हो। स्थानीयले पुलको लम्बाई 440 मिटर थप गरी 1140 मिटर पुर्याउन माग गरेपछि योजना कार्यालय निर्देशनालयमा लिखित अनुरोधसहितको पत्र पनि पठाएको जनाइएको छ। दैनिक नेपालगञ्जमा झलक गैरेले खबर लेख्नु भएको छ। नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म राजस्व असुली आयात निर्यात तथा कुल व्यापारमा उल्लेखनीय सुधार गरेको छ। गत आर्थिक वर्ष 2081-82 सोही अवधिसम्म तुलना गर्दा राजस्व सङ्कलन सकारात्मक देखिएका छन्। यद्यपि वार्षिक राजस्व भने अघिल्लो वर्षको तुलनामा केही घटाइएको छ। कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म राजस्व लक्ष्य 22,37,43,83,000 रुपियाँ निर्धारण गरिएको थियो। गत आर्थिक वर्षको सोही अवधिमा लक्ष्य 24,75,12,63,000 रुपियाँ रहेको थियो। यस वर्ष लक्ष्य अघिल्लो वर्षको तुलनामा 2,23,76,89,000 रुपियाँले कम निर्धारण देखिएको छ। लक्ष्य घटाइए पनि राजस्व असुली भने बढेको छ। गत आर्थिक वर्षको जेठसम्म 18,29,12,12,000 रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा 18,57,99,56,000 रुपियाँ सङ्कलन भएको छ। यो 26.5 करोडले गत आर्थिक वर्षको तुलनामा बढी हो। योसँगै राजस्व सङ्कलनको उपलब्धि पनि उल्लेखनीय रूपमा सुधारिएको छ। भन्सारबाट हुने व्यापार पनि अघिल्लो आर्थिक वर्षको तुलनामा 11% वृद्धि भएको छ। आयात निर्यात र दुवै बढेपछि कुल वैदेशिक व्यापार पनि विस्तार भएको छ। गत वर्षको जेठसम्म 74,08,23,74,000 रुपियाँ बराबरको रहेको कुल व्यापार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म 82,57,24,05,000 रुपियाँ पुगेको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम नेपालका तमाम पर्यटकीय गन्तव्यका कारण नेपालगञ्ज पर्यटकीय हबका रूपमा विकास हुने सम्भावना औल्याइएको छ। हिजो नेपालगञ्जमा आयोजित एउटा कार्यक्रममा वक्ताहरूले त्यस खालको सम्भावना औल्याएका हुन्। नेपाल पर्यटन बोर्ड र होटेल व्यवसाय सङ्घ बाँकी नेपालगञ्जको आयोजनामा गरिएको आतिथ्य तथा स्वच्छता सम्बन्धी तालिमको समापन कार्यक्रमका वक्ताहरूले भने पर्याप्त पूर्वाधार पनि नरहेकाले त्यो सम्भावनातिर नेपालगञ्ज अगाडि बढेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रविन रेग्मीले भारत र चिनको छिमेकी हुनुको फाइदा नेपालले पर्यटनमा लिन सक्ने बताउनुभयो। तपाईँ यति बेला पोखराको दृश्य सम्झिनु भन्नुभयो भने पर्यटकहरूको चलायमान भइरहेका छन्। वरिष्ठ अधिकृत रेग्मीले नेपालगञ्ज पनि उत्तिकै सम्भावनाको क्षेत्र भएको धारणा राख्दै भन्नुभयो, त्यसतर्फ व्यवसायीहरूको पहल कदमी हुनुपर्छ। पर्यटन बोर्डले व्यवसायहरूको दक्षता वृद्धि गरी सेवाको स्तर उन्नतिमा साझेदारी बनिरहेको छ। सोही सिलसिलामा देशका 7 प्रदेशमा यस खालका व्यावसायिक दक्षता अभिवृद्धि तथा तालिम सञ्चालन गरिरहेको वरिष्ठ अधिकृत रेग्मीले बताउनु भएको छ। नेपाल होटल व्यवसाय सङ्घका बाँकी अध्यक्ष भीमलाल कणेलको अध्यक्षतामा भएको कार्यक्रममा नाटा बाँकीका अध्यक्ष डेलीराज रेग्मी, हान बाँकीका वरिष्ठ उपाध्यक्ष केशव न्युपाने, तालिममा सहभागी प्रशिक्षक व्यवसायी प्रेम बस्नेत, गोमा पोखरेल लगायतले बोल्नुभएको थियो। 2 दिनसम्म चलेको तालिममा सहभागी 50+ होटेल तथा पर्यटन क्षेत्रका व्यवसाय विज्ञ बद्री कोइराला, सङ्गम कणेलले सहजीकरण गर्नु भएको थियो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू:
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
5: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
7: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
6: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
7: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
6: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
7: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
6: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
7: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
6: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
7: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
6: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। युवालाई सूचनाको हक सम्बन्धी कानुनी अधिकार, सूचना प्राप्त गर्ने प्रक्रिया, तथ्यमा आधारित वकालत, डिजिटल साक्षरता तथा सार्वजनिक निकायप्रतिको जवाबदेहिता बुझाउने उद्देश्यले बाँकेमा युवाहरूमा सूचनाको हक विषयक 2 दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। अभिमुखीकरणका क्रममा नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक, सूचनाको हक सम्बन्धी ऐन 2064 तथा सूचनाको हक सम्बन्धी नियमावली 2065 प्रमुख व्यवस्थाबारे विस्तृत जानकारी दिइएको थियो। सार्वजनिक निकायबाट सूचना माग्ने कानुनी प्रक्रिया, निवेदन लेख्ने तरिका, सूचना अधिकारीको भूमिका, तोकिएको समयभित्र सूचना उपलब्ध गराउने व्यवस्था, सूचना नपाए वा प्राप्त सूचनाप्रति असन्तुष्टि भए पुनरावेदन गर्ने प्रक्रिया तथा राष्ट्रिय सूचना आयोगको भूमिकाबारे सहभागीलाई व्यवहारिक जानकारी गराइएको थियो। प्रदेश युवा परिषद विकास समिति राप्ती उपत्यका देउखुरी दाङ नेपालको आयोजना तथा लुम्बिनी प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा बाँकेको गाभर भ्यालीमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका 20 जना युवाहरूको सहभागिता थियो। अभिमुखीकरणमा मुख्य प्रशिक्षक प्रकाश उपाध्यायले सूचनाको हकलाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत आधिकारिक रूपमा व्याख्या गर्दै भन्नुभयो, विकल्पको खोजी नै विकास हो। उहाँले सार्वजनिक निकायका निर्णय, योजना, बजेट, खर्च, सेवा प्रवाह र गतिविधिबारे नागरिकले जानकारी माग्न पाउने अधिकार नै सूचनाको हक भएको स्पष्ट पार्नुभयो। प्रशिक्षणका क्रममा सार्वजनिक निकायबाट कुन प्रकारका सूचना प्राप्त गर्न सकिन्छ र कानुन अनुसार गोप्य राख्ने व्यवस्था भने विषयमा पनि जानकारी समेत दिएको थियो। सहभागी युवाहरूलाई समूहगत अभ्यास, अन्तर्क्रिया, उदाहरणमा आधारित छलफल तथा सूचना माग्ने निवेदन लेख्ने अभ्यास, सूचनाको हकको प्रभावकारी प्रयोगबारे व्यवहारिक सिप समेत प्रदान गरिएको आयोजकले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लागु औषध नियन्त्रण समाजको साझा चुनौती भएको बताउनु भएको छ। 39 लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा नेपाल प्रभात फेरी तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले लागु औषधको समस्या अहिले घर घरको दशा बनेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। जिल्ला प्रशासन कार्यालय बाँके तथा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा लागु औषध विरुद्ध क्रियाशील विभिन्न सङ्घ संस्थाको समन्वय र सहकारीमा भएको कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले लागु औषध नियन्त्रणमा कानुनी कारवाहीसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गत मङ्गलबार राति 10 बजेको समयमा बाँकेको कोहलपुर 1 कौशल्य नगर स्थित सार्वजनिक प्रतीक्षालयमा बसेका 2 व्यक्तिसँग आवश्यक सोधपुछ र खानतलासी गरेको थियो। त्यसक्रममा उनीहरूसँग रहेको रातो प्लास्टिकभित्र लुकाइछिपाई राखेको 1 किलो 200 ग्राम अफिम बरामद भएको छ। प्रहरीले तत्कालै बैजनाथ गाउँपालिका 3 अवस्थाका 29 वर्षीय विशाल थापा मगर र कोहलपुर 1 कौशल्य नगरका 48 वर्षीय गगन बहादुर परियार नाम गरेका ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। रूपन्देहीको प्रहरीले गत वैशाखमा जिल्लाका मुख्य राजमार्ग तथा भित्री सडकमा गुड्ने सार्वजनिक सवारीका 100 चालकको परीक्षण अभियान समेत सञ्चालन गरेको थियो। दैनिक नेपालगञ्जमा खबर छ। बाँकी डुडुवा 6 बल्दीपूर्वाका नन्दराम मौर्याले व्यावसायिक रूपमा पीडालु खेती गर्दै आउनुभएको छ। यस वर्ष उहाँले झन्डै 5 कट्ठा जग्गामा पीडालु गर्नुभएको छ। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उहाँ पीडालु खेतीमा लाग्नुभएको छ। मौर्याले भन्नुभयो, पीडालु खेतीमा ठुलो लगानी आवश्यक पर्दैन, बिउ मल र सिँचाइका लागि केही खर्च लाग्छ, तर उत्पादन राम्रो भयो भने मेहनत खेर जाँदैन। उहाँले भन्नुभयो, हामी वर्षौँदेखि पीडालु खेती गर्दै आएका छौँ, यसबाट घर खर्च चलाउन सहयोग पुगेको छ र खेतीप्रति उत्साह पनि बढेको छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टर्नल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
10: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
11: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
12: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
13: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
12: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
13: सम्पर्क 97-05-11-48-70।
12: सोफा हब नेपालगञ्ज,
13: विश्वासमा नम्बर 1,
12: क्वालिटीमा सबैभन्दा बेस्ट।
14: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध: मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98-22-58-29-83।
1: यो कृष्ण सार FM
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बाँकीको नेपालगञ्ज स्थित गर्मीमा गरिमा पोलिमर इन्डस्ट्रिज प्रणालीका सञ्चालक गौरव डागा विद्युत कटौतीले उद्योग सञ्चालन गर्ने समस्या भइरहेको बताउनु छ। भोल्टेज गइहाल्छ, भोल्टेज कम भएपछि बन्द भएको मेसिनहरू पुनः सञ्चालनमा ल्याउन ढाई तिन घन्टा लागिहाल्छ। फेरि सुरु गर्यो, लाइन फेरि जान्छ, मेसिन चलेन भने लेबरको पनि बेकार खर्च हुन्छ। डागाले भन्नुभयो, नेपाल डट्स प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक सकिल अहमद जसगढको पनि डागाको जस्तै अनुभव छ। यो लो भोल्टेजका मेसिनहरू एक्कासी बन्द हुनेदेखि पार्ट पूर्जा बिग्रिने समस्याहरू आजित बनाइरहेको जसगढले बताउनुभयो। जसगढले अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले विद्युतको समस्या समाधान गर्ने अपेक्षा रहे पनि त्यस्तो हुन नसकेको बताउनुभयो। विद्युत अनियमित र लो भोल्टेजले नेपालगञ्जका उद्योगहरू मात्रै प्रभावित भएका छैनन्, यहाँका जनजीवन नै कष्टकर भइरहेको छ। विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्राले अहिले उत्पादन केन्द्रसँग जोडिएको 132 केभिए क्षमताको राष्ट्रिय प्रसारण लाइनबाट कोहलपुर स्थित ग्रिडमा आउँछ। ग्रिडहरूमा विद्युत होलसेलर जस्तै पावर आपूर्ति केन्द्र हुन्छ। कोहलपुर ग्रिडबाट उक्त विद्युत 33 केभिए क्षमता झारेर नेपालगञ्ज ल्याइने गरिन्छ। जब राष्ट्रिय प्रसारणको लाइनमै विद्युत आपूर्ति बन्द हुन्छ तब सिस्टम फेल भएको उहाँ मिश्रा बताउनुहुन्छ। विद्युत कटौतीले उद्योगीहरू एकै दिन लाखौँको घाटा बेहोर्नु परिरहेको अवस्था छ। अहिले भइरहेको विद्युत कटौती र भारतमा भइरहेको निर्यातको कुनै सम्बन्ध छैन। नेपालमा विद्युत कटौतीको मुख्य कारण राष्ट्रिय प्रसारण लाइनबाट आउने विद्युत आपूर्ति नै बन्द हुनु हो। कार्यालय नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्रले बताउनुभयो। वीरेन्द्र जैसीले मिसन टुडेमा खबर लेख्नु भएको छ। लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मदिरा तथा लागु औषधको बढ्दो दुरुपयोग नियन्त्रणका लागि पहल लिन ध्यानकर्षण गराउँदै अल्कोहल ड्रग्स एन्ड डेभलपमेन्ट बाँकेले प्रमुख जिल्लाधिकारी मार्फत प्रधानमन्त्री र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 अध्यक्षलाई छुट्टा छुट्टै भेटेर ज्ञापन पत्र बुझाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङ र वडा अध्यक्ष कार्यालय पुगेर वडा अध्यक्ष गोविन्द रेग्मीलाई संस्थाका प्रतिनिधिहरूले ज्ञापन पत्र हस्तान्तरण गर्दै मदिरा तथा लागु औषधको बढ्दो दुरुपयोग रोकथामका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेका छन्। बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शहीद बैजनाथ थारूको आवाजलाई पूर्णता दिन किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याइएको बताउनुभयो। गाउँपालिका कार्यालय परिसरमा शुक्रबार बैजनाथ साथका किसानलाई 70% अनुदानमा मिनी टिलर वितरण गर्दै उहाँले यस्तो बताउनुभयो। किसानका मुद्दालाई उठाएर राणा शासन विरुद्ध लड्दा लड्दै बैजनाथ थारू शहीद भएको स्मरण गर्दै अध्यक्ष शाहीले स्वर्गीय शहीदको आवाजलाई पूर्णता दिनका लागि गाउँपालिकाले आर्थिक वर्ष 2079-80 निरन्तर रूपले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गर्दै आउनुभएको प्रस्ट्याउनु भएको छ। बाँकेको राप्ती नदी सिधनिया घाटमा आगामी सोमबार 2300 संस्करणको गङ्गा महाआरती हुने भएको छ। बाँके डुडुवा 4 राप्ती नदी स्थित श्री अष्टोत्तर सत शिवलिङ्ग विशम्भरनाथ महादेव 108 शिवलिङ्ग विशम्भर महादेव मन्दिरमा महाआरतीको तयारी गरिएको छ। महाआरतीमा बाँकी जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण भक्तजन आउने गर्दछन्। त्यस अवसरमा विशेष पूजापाठ समेत गरिन्छ। धार्मिक पर्यटन प्रवर्धन राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचार प्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रूपमा महाआरती हुँदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र ले बताउनु भएको छ। महाआरतीलाई प्रत्येक महिनाको पूर्णिमाका दिन नियमित रूपमा गरिँदै आएको अष्टोत्तर शिवलिङ्ग विशम्भरनाथ महादेव मन्दिर समितिका अध्यक्ष घनश्याम गुप्ताले जानकारी दिनुभएको छ। बाँकी खजुरा गाउँपालिका 3 अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर तथा अभिमुखीकरण गरिएको छ। खजुरा गाउँपालिका 3 कार्यालयको आयोजना तथा गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा सञ्चालन गरिएको शिविरबाट 70 बढी अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। सेवा लिन आएका अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको समेत स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ। नेपालगञ्जको फुलटिकरास्थित स्थानीय करबलामा बाजागाजा सहित ताजिया विसर्जन गरी हिजो मोहर्रम पर्व मनाइएको छ। धार्मिक एकता सद्भावको प्रतीक मानिने मुस्लिम समुदायको मोहर्रम 10 दिनसम्म विभिन्न कार्यक्रम गरी हिजो सकिएको छ। सरकारले हरेक वर्ष असार 15 राष्ट्रिय धानका रूप दिवसका रूपमा मनाउँदै आए पनि हिमाली जिल्ला मुगुका किसानको अवस्था भने अझै उस्तै छ। उन्नत जातका बिउ, सिँचाइ, मल्खा तथा आधुनिक कृषि प्रविधिको अभावका कारण यहाँका किसान अझै परम्परागत खेती प्रणालीमै निर्भर देखिएका छन्। गोर्खापत्र लाइनमा खबर छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनकोमा भएको प्रथम महाधिवेशनबाट पार्टी सभापति रवि लामिछानेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वीरेन्द्र शाह हुनुभएको छ। यसअघि भएको पहिलो चरणको निर्वाचनमा 900 केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाँकी राप्ती नदीमा अधुरो पुल निर्माण गर्न थालेपछि विवाद, स्थानीय आक्रोशित बाँधको अवरोध गर्दै स्थानीय। नेपालगञ्ज क्षेत्रमा घोषित लोड सेडिङ, समस्या समाधानका लागि 33 KVA को सर्किट थप्नुपर्ने बाध्यता। नेपालगञ्ज भन्सारको राजस्व असुलीमा सुधार, आयात निर्यात दुवै बढे, चालू आर्थिक वर्षको जेठसम्म 18,57 करोड राजस्व सङ्कलन। र नेपालगञ्ज पर्यटकीय हब बन्ने सम्भावना रहेको एक कार्यक्रममा जोड, राप्ती नदीमा सोमबार 300 संस्करणको महाआरती हुँदै। हवस् त, पश्चिम डारीका प्राविधिक साथी बिनुसँगै म राकेश पनि बिदा हुन्छौँ। आज असार 13 गते शनिबार, 27 जुनको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081 532 375।

0: Coil upon ya.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
8: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
9: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
8: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
9: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
8: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
10: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
8: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: Toilet Pony, Extreme Energy Drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081536465, 98239765, 98239780।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्यज्योति सही प्लान
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 4 80 20 697, 98 5 80 23 697 र 98 0 14 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू,
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: California. Extreme energy drink.
1: 소체 भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज.
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि. अहिले थमाथम बिक्री भइरहेको छ.
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि.
2: सम्पर्क 97051148 70.
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट.
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ. अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि.
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न.
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ. दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ.
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद. त्यसो भए म पनि यही भर्ना हुन्छु.
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना. उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ.
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित. ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि. थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28195 र 98580 36 811. नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार.
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, यूरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Go le ponia. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: toilet pony, yeah. Extreme energy drink.
1: Yo, Krishna Sar FM
2: 94 megahertz. Krishna Sar jattike tez.
3: दाजु भारी गाउँ कि चमेली नाम गरेकी केटी त कति राम्री मिर्ग नै आँखा गाउँभरि उसकै चर्चा उसलाई बिहे गर्न पाउने केटो त साह्रै भाग्यमानी दाजु सोचौँ है सोचौँ

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: नगर लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशीका पहाडी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालका सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारका लागि नयाँ पहल सुरु भएको छ। इन्क्लुसिभ क्लाइमेट फाइनान्स फर भल्गनेबल कम्युनिटिज इन एसिया प्यासिफिक ICCP परियोजना मार्फत जोखिममा परेका सीमान्तकृत समुदायमा वित्तीय पहुँच बढाइने भएको हो। यो परियोजना मार्फत समुदायलाई आवश्यक पर्ने जलवायु अनुकूलनका वित्तीय स्रोतहरूमा पहुँच बढाउने लक्ष्य राखिएको छ। नेपाल सहित बङ्गलादेश, भुटान, कम्बोडिया, फिजी र लाओस गरी 6 एसिया प्यासिफिक देशमा सञ्चालन हुने यो क्षेत्रीय परियोजनाको नेतृत्व एसिया प्यासिफिक रुलर एन्ड एग्रिकल्चर क्रेडिट एसोसिएसन अपार्काले गरेको छ। स्टोहोम इन्भाइरोमेन्ट इन्स्टिच्युट अदाको साझेदारीमा कार्यान्वयनमा आएको यो परियोजनालाई जर्मन सरकारको इन्टरनेसनल क्लाइमेट इनिसिएटिभले आर्थिक सहयोग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायमा देखिएको वित्तीय पहुँचको खाडल सम्बोधन गर्न परियोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। परियोजनाले मुख्य 5 कार्य क्षेत्रमा आधारित रहेर काम गर्नेछ। जलवायु वित्तको राष्ट्रिय नीतिगत खाकालाई बलियो बनाउने, वित्तीय सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने, जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने, स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: दाई, धेरै समय देखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97051148070।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
9: हे ईश्वर, मलाई जति दुःख कष्ट भए पनि मेरो उहाँलाई केही पनि नहोस्।
10: हे ईश्वर, मेरो उनीलाई दुःख कष्टबाट सधैँ टाढा राखिदिनु होला।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थाइराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी सोर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्ने तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081 532 780 532 780।

0: हामी पनि जाउँला नि, खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
0: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु, आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
0: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र, फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: त्यो कोडलाई राखेको छ कता हो?
1: अस्ति गीत गाइदिएको बिसाएर घुम्दा पनि छ अरे, गीत गाएर पक्का बनाउनु पर्छ ल। हुन्छ, जाम जाम जाम।

0: राम्रो खोज्दा खोज्दै खराब कसले दिन्छ, राम्रो खोज्दा खोज्दै खराब कसले दिन्छ, नेपाललाई जनशक्तिको अभाव कसले दिन्छ, नेपाललाई जनशक्तिको अभाव कसले दिन्छ। यति वर्ष बितिसके प्रगति भएन अब, यति वर्ष बितिसके प्रगति भएन अब, देश किन बिग्रियो जवाब कसले दिन्छ, राम्रो खोज्दा खोज्दै खराब कसले दिन्छ, नेपाललाई जनशक्तिको अभाव कसले दिन्छ।
1: नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
0: कार्यक्रम बाल प्रतिभाको यो नवीनतम श्रृङ्खलाको साथमा आज पनि हामी सदाको शनिबार झैँ उपस्थित भइसकेका छौँ र हामीलाई प्राविधिक कक्षबाट बिनुजीले साथ दिँदै हुनुहुन्छ भने अन्यमा छौँ म तपाईँहरूकै बाल प्रतिभाको दादा सुरेश बस्नेत
1: र म अर्जुन खटिकको साथमा कार्यक्रम बाल प्रतिभा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज मार्फत।
0: र कार्यक्रम बाल प्रतिभालाई तपाईँहरूले हरेक हप्ताको शनिबार रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको तरङ्गबाट पश्चिम नेपालका क्षेत्रहरूमा साथै इन्टरनेट र अनलाइनका माध्यमहरूबाट संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ।
1: कार्यक्रम बाल प्रतिभामा आज हामी एकजना गेस्टलाई लिएर आएको छौँ भने तपाईँहरू फोन कल पनि गर्न सक्नुहुन्छ, भाइ बहिनीहरूको हामी फोन कल पनि लिनेछौँ। त्यसको लागि 0815-4151-122 नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू हामीमा सुनाउन सक्नुहुन्छ, प्रस्तुत गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूको फोन कल लिने तयारी हामीले गरेका छौँ र फोन कल खुल्ला भइसकेको छ, त्यसको लागि कल गर्नुहोस् 0815-4151-122। र कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ। यो कार्यक्रम पश्चिम नेपालको क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स लगायत अनलाइनका माध्यमहरूमा संसारको जुनसुकैको नाममा बसेर सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा।
0: अब भने आउनुहोस् कार्यक्रम बाल प्रतिभाको हामी शुभारम्भ गर्छौँ एउटा मिठो गीतबाट। तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोस्, हामी भने कार्यक्रमको शुभारम्भ गर्न चाहन्छौँ एउटा मिठो बाल गीतबाट।

0: यो छोटो बाल गीतपछि पुनः पनि तपाईँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
1: सुन्दै हुनुहुन्छ तपाईँहरू कार्यक्रम बाल प्रतिभा, र अर्जुनजीले अघि भनि नै सक्नु भएको थियो आज हामीसँग अतिथिजी हुनुहुन्छ, र अर्जुनजी हजुरले अब अतिथिजीलाई स्वागत गर्नुहोस् न।
0: हामीसँग एकजना अतिथि बहिनी हुनुहुन्छ, उहाँलाई स्वागत छ। बहिनी तपाईँलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
2: धन्यवाद दाइ।
1: बहिनीको परिचय पाऊँ न।
2: मेरो नाम चाहिँ अनुजा साई हो, म चाहिँ मङ्गल प्रसाद स्कुलमा पढ्छु। म चाहिँ अहिले यातायात कार्यालयमा बसोबास गर्छु।
1: हजुर, अनि कस्तो चल्दैछ नि हजुरको पढाइ लेखाइ, सुनाउनुहोस् न।
2: पढाइ चाहिँ एकदम राम्रै चलिरहेछ।
0: र यातायातबाट आइपुग्नु भयो, कस्तो भयो तपाईँको बाटोको यात्रा?
2: बाटोको यात्रा चाहिँ एकदम राम्रो भयो।
1: हजुर, आउँदा कुनै कष्ट त भएन तपाईँलाई?
2: भएन, कुनै कष्ट केही नै भएन।
0: आदरणीय भाइ बहिनीहरू, तपाईँहरू कल पनि गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-415-1282। तपाईँसँग प्रतिभाहरू छ भने कक्षा 1 देखि कक्षा 12 अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरू लगायत अन्य भाइ बहिनीहरू पनि कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर 081-415-1282 कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउन सक्नुहुन्छ। हामीसँग गेस्टको रूपमा अनुजा बहिनी हुनुहुन्छ, उहाँ पनि आफ्नो प्रतिभा सुनाउने भनेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ। त्यसैले ढिला नगरिकन हामी उहाँको प्रतिभा सुन्छौँ। प्रतिभा सुनिसकेपछि पुनः कुराकानी गर्नेछौँ। बहिनी सुनाउनुहुन्छ
1: गीत सुनाउनुहुन्छ, सुरु गर्नुहोस् न हजुरको गीत।

0: अह सुर गर्न सक्नुहुन्छ फेरि पनि केही हुँदैन गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्न मन छ
1: बाँधेको केस फुकाइदेऊ न
0: गाह्रो भइरहेको छ बहिनी गाह्रो नमान्नुहोस् केही छैन फेरि पनि प्रयास गर्न सक्नुहुन्छ सुरेशजी
2: हजुर अर्जुनजी आजको जे होस् आज पनि गर्मी नै छ नेपालगञ्जमा है बाहिरतिर एकदमै निस्किन गाह्रो भइरहेको छ र
0: दिन प्रतिदिन नेपालगञ्जमा गर्मी बढ्दै गइरहेको छ सुरेशजी र एकदम टन्टलापुर घाम लाग्छ बाहिर निस्किन एकदम गाह्रो भइरहेको हुन्छ र लगातार जस्तो हामी कार्यक्रमहरूमा भनिरहेका हुन्छौँ भाइ बहिनीहरू लगायत अन्य श्रोताहरू दिउँसोको समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्किनुहोस् निस्किने परे पानी र छाताको उचित व्यवस्था गरेर मात्र निस्किनुहोस् घाम र गर्मीबाट जोगिएर बस्नुहोस् घरभित्रै बस्नुहोस् होइन सुरेशजी
2: हजुर अर्जुनजी अहिले मेरो मनमा चाहिँ एउटा विचार आइरहेको छ होइन के विचार भने हाम्रो नेपालमा चाहिँ एकदमै धेरै भ्रष्टाचार भइरहेको छ नि होइन र यस विषयमा चाहिँ तपाईँले के भन्नुहुन्छ हाम्रो भाइ बहिनीहरू पनि भ्रष्टाचारको विरुद्धमा सावधान हुन आवश्यक छ कि छैन के भन्न चाहनुहुन्छ यसमा
0: यो भ्रष्टाचार अहिलेको अवस्थामा निकै मौलाउँदो रूपमा रहेको छ सुरेशजी र योबाट हाम्रो भाइ बहिनी लगायत सबैजना यो कुरामा सचेत रहनुपर्छ र यो भ्रष्टाचार भन्ने कुरा तल्लो स्तरबाट माथिल्लो स्तरमा पुगिरहेको छ त्यसैले हामीले माथिल्लो स्तरभन्दा तल्लो स्तरबाट हामी उल्टो रूपमा जानुपर्छ अब तल्लो स्तरबाट माथिल्लो स्तरसम्म भ्रष्टाचार न्यूनीकरण गर्दै जानुपर्छ जसले गर्दा भ्रष्टाचार छिटै न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ
2: हजुर कस्तो हुन्छ भने यो विकास निर्माणका नाममा बजेटहरू छुट्याउने गर्दछन् र कतिपय गाउँहरूमा अनि त्यसमा चाहिँ सडकहरू मात्र बनाउने अनि एकदमै कम खर्चमा बनाइदिने सडकहरू त्यसपछि चाहिँ बाँकी पैसा चाहिँ कहाँ जान्छ कसले लान्छ कुनै पनि कुराको त्यो थाहा हुँदैन जानकारी रहँदैन नि अर्जुनजी
0: यो समस्या निकै विकराल छ सुरेशजी विभिन्न विषयवस्तु विभिन्न बुदाहरूमा बजेट आइरहेको हुन्छ र सो बजेट आइरहेको बेला अब बजेट आउँछ र बजेट पूर्ण कार्यान्वयन हुँदैन सामानहरू चाहिने जुन खरिद गरिन्छ त्यो पनि त्यो धेरै टिकाउ सामान खरिद गरिँदैन केही छेडीको लागि देखावटी रूपमा मात्र खरिद गरिन्छ र त्यो बनाइन्छ पछि केही समयपछि बिग्रिन्छ त्यो बजेट आएको जुन भौतिक पूर्वाधार जस्तै यस्ता कुराहरू हुन्छ पूर्वाधारहरूमा खर्च गर्ने बजेटहरूमा केही समय त्यो चल्छ र केही समयपछि त्यो भत्किने बिग्रिने डर हुन्छ सुरेशजी र यस्तै कुराहरूबाट उहाँहरूले बजेटबाट आफ्नो पैसा भ्रष्टाचारको रूपमा निकाल्ने गर्नुहुन्छ
2: हजुर हाम्रो 9 कक्षादेखि 12 कक्षासम्म पढ्ने जुन भाइ बहिनीहरू हुनुहुन्छ तपाईँहरूलाई म यताबाट के आग्रह गर्न चाहन्छौँ हामी भने तपाईँहरूले पनि आफ्नो स्थानीय तहहरूमा आफ्नो गाउँठाउँमा भ्रष्टाचार भइरहेको थाहा पाउनुभयो अथवा तपाईँलाई चाहिँ त्यस्तो लाग्यो भने तपाईँ यस कुरामा चाहिँ सावधान हुनुपर्ने हुन्छ सम्बन्धित निकायमा तपाईँले खबरदारी गर्नुहोला होइन किनभने हामी सचेत भएमा नै हाम्रो भविष्य हाम्रो देश दुवै एकदमै राम्रो बन्नेछ अर्जुनजी
0: पक्कै पनि सुरेशजीले भने जस्तै हाम्रो सम्पूर्ण भाइ बहिनी लगायत अन्य श्रोताहरूले भ्रष्टाचार विरुद्ध सबैजना उभिनुपर्छ र भ्रष्टाचार न्यूनीकरण गर्नमा तपाईँ हामी सबैजनाको भूमिका रहनेछ त्यसैले सबैजना भ्रष्टाचार विरुद्ध उभिएर भ्रष्टाचार भएको खण्डमा विरोध गर्ने र भ्रष्टाचार कम गर्नमा सबैजनाले पहल गर्न आफ्नो क्षेत्रबाट पहल गर्न अति आवश्यक छ भन्दै आदरणीय श्रोता तथा भाइ बहिनीहरू तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94.5 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा कार्यक्रम बाल प्रतिभा रेडियो कृष्णसार एफएम 94.5 MHz मार्फत सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94.5 MHz अफिसियल फेसबुक पेजबाट एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा कार्यक्रममा तपाईँ कल गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-415-122 कक्षा 1 कक्षा 12-सम्ममा अध्ययन गर्ने भाइ बहिनीहरू लगायत 18 वर्ष मुनिका भाइ बहिनीहरूले आफूभित्र लुकेर रहेका प्रतिभाहरू छन् भने 081-415-122 नम्बरमा कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ त्यसै गरी आज हामीसँग गेस्टको रूपमा एकजना बहिनी पनि हुनुहुन्छ अनुजा बहिनी उहाँको प्रतिभाहरू पनि हामी सुन्नेछौँ त्योभन्दा पहिले हामी छोटो व्यापारिक विश्राममा जान्छौँ छोटो व्यापारिक र बालबीच सुनिसकेपछि पुनः आउनेछौँ सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम छोडेर कति नजानुहोस् है

0: एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसन द्वारा बेस्ट डाक्टर अवार्ड द्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662451।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
6: सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482080465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
8: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
7: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
8: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98 448 535 र 98 082 54 037।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: मलाई गीत गाउन आउँछ
5: मलाई कविता लेख्न आउँछ तर लेखेर कसलाई सुनाउने
6: ल भाइ बहिनीहरू तिमीहरूलाई यति पनि थाहा छैन अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि
4: ए हो र दिदी
7: यसरी नै हार्ने कहिलेसम्म हो जनताले आँसु झार्ने कहिलेसम्म हो यसरी नै हार्ने कहिलेसम्म हो जनताले आँसु झार्ने कहिलेसम्म हो संसार कहाँबाट कहाँ पुगिसक्यो संसार कहाँबाट कहाँ पुगिसक्यो हाम्रो देशलाई नेताले बिगार्ने कहिलेसम्म हो यसरी नै हार्ने कहिलेसम्म हो जनताले आँसु झार्ने कहिलेसम्म हो
5: नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा
7: कार्यक्रम बाल प्रतिभाको यो नौलो श्रृङ्खला लिएर यो बिहानीको समयमा फेरि पनि हामी उपस्थित भइसकेका छौँ
5: हजुर कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 MHz हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम प्रस्तोता
7: म सुरेश बस्नेत
8: र म अर्जुन खटिकको साथमा
5: कार्यक्रम बाल प्रतिभा यो छोटो व्यापारिक विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा
7: कार्यक्रम बाल प्रतिभाको साथमा हामी आज पनि तपाईँहरूकै माझमा छौँ र आज हामीसँग अतिथिजी पनि हुनुहुन्छ र हामीलाई प्राविधिक कक्षबाट बिनु मिसले साथ दिँदै हुनुहुन्छ भने अनेरमा म सुरेश बस्नेतसँगै
8: म अर्जुन खटिक तपाईँहरूको माझमा हामी कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित छौँ
7: र यति बेला भाइ बहिनीहरू तपाईँहरू कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोस् र तपाईँहरूसँग यदि मोबाइलमा ब्यालेन्स छ 5 रुपियाँ 6 रुपियाँ छ अथवा तपाईँसँग प्रतिभा छ भने तपाईँले फोन डायल गर्नुहोस् फोन लागि नै हाल्नेछ र तपाईँहरूसँग रमाइलो कुराकानी पनि हुनेछ र आज हामीसँग अतिथिजी पनि हुनुहुन्छ अर्जुनजी
8: अतिथि अनुजा बहिनी हामीसँग हुनुहुन्छ र फोन लाइन तपाईँहरूको लागि खुल्ला छ भाइ बहिनीहरू 081-415-122 नेपालभित्र रहेका भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ भने नेपाल बाहिर रहेका भाइ बहिनीहरूले पनि कल गर्न चाहनुहुन्छ भने 00971-415-122 नम्बरमा कल गरेर आफूभित्र रहेका रुकेर रहेका प्रतिभाहरू सुनाउन सक्नुहुन्छ भन्दै अब हामी गेस्ट बहिनीतर्फ नै लाग्छौँ बहिनी फेरि पनि स्वागत छ कार्यक्रम बाल प्रतिभामा
4: धन्यवाद दादा
8: कस्तो लाग्दैछ आज स्टुडियोमा आउनुभएको छ यसरी हामीसँग कुराकानी गर्नको लागि आफ्नो प्रतिभा सुनाउनको लागि कस्तो महसुस गर्दै हुनुहुन्छ
4: हजुरहरूसँग भेट हुँदा चाहिँ एकदम रमाइलो भइरहेछ
7: हजुर एकदमै रमाइलो भइरहेको छ है बहिनीलाई हजुर र हजुरको के कुरामा रुचि छ नि बहिनीको
4: मेरो चाहिँ सिङ्गिङ
7: हजुर
4: अनि सिङ्गिङ डान्स त्यति नै हो सिङ्गिङ डान्समा धेरै रुचि छ
8: यहाँको सिङ्गिङ र डान्सको सपना र रुचि पुरा होस् भन्दै हामी फोन लाइन बजिरहेको छ हामी भाइ बहिनी जोडिनु भएको छ उहाँहरूसँग कुराकानी गर्छौँ र फेरि पनि बहिनीतर्फ लाग्छौँ हेलो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको शुभ नाम कोही भाइ बहिनी स्टुडियो हाम्रो टेलिफोन नम्बरमा जोडिनु भएको थियो तर कल डिस्कनेक्ट भएको छ फेरि पनि प्रयास गर्नुहोस् प्रयास जारी राख्नुहोस् 081-415-122 तपाईँहरूको लागि भनेर हामीले यो नम्बर खुल्ला गरेका छौँ कल गर्नुहोस् आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनको लागि र बहिनी तपाईँ यसरी स्टुडियोमा आज पहिलोपटक त आउनुभएको होइन योभन्दा अगाडि पनि हामीसँग कुराकानी गर्नको लागि आउनुभएको थियो नि होइन
4: हजुर
8: र त्यो समयको र यो समयमा आज कस्तो महसुस गर्दै हुनुहुन्छ त्यो समयमा आउँदा तपाईँ पहिलोपटक आउनुभएको थियो आज दोस्रो पटक हाम्रो स्टुडियोमा आउँदै हुनुहुन्छ कस्तो त्योमा त्यतिखेरको र यतिखेरकोमा अहिले कस्तो फरक महसुस गर्दै हुनुहुन्छ नि
4: पहिलोचोटि आउँदा चाहिँ एकदम डर लाग्दो एकदम ऊ फिल भइरहेको थियो अहिले चाहिँ फेरि आउँदा चाहिँ अलि राम्रो अनि सबैलाई भेट्न पाउँदा नि एकदम रमाइलो फिल भइरहेछ
7: हजुर एकदमै रमाइलो फिल भइरहेको छ र हामीलाई पनि एकदमै खुसी लागेको छ। जे होस् हजुरसँग फेरि पनि यसरी कुराकानी गर्ने भेटघाट हुने यो अवसर मिल्यो होइन अर्जुनजी?
8: पक्कै पनि सुरेशजी, र पक्कै पनि डराउनु पनि पर्दैन बहिनी। पहिला सुरु सुरुमा आउँदा चाहिँ अलिक डर मानिराख्नु भएको थियो, अब तपाईँ पनि तपाईँसँग पनि अनुभव यसरी बोल्नुपर्छ, यसरी आफ्नो प्रतिभा राख्नुपर्छ भन्ने कुरा, जसले गर्दा केही हदमा तपाईँलाई सहज भइरहेको छ हामीसँग कुराकानी गर्न, आफ्नो प्रतिभा सुनाउन र हाम्रो श्रोताहरूसँग पनि बोल्न अलि सहज नै भइरहेको छ, होइन सुरेशजी?
7: हजुर पक्कै पनि। र भाइ बहिनीहरूको फोन कल आएको खण्डमा चाहिँ हामी फोन कल लिनेछौँ, होइन भने हाम्रो बहिनीसँगको जुन कुराकानी छ यो कुराकानी चाहिँ जारी नै रहनेछ है अर्जुनजी?
8: र पक्कै पनि फोन कलको लागि तपाईँहरूको लागि नम्बर खुल्ला भइसकेको छ 0184151122 भन्दै अब हामी बहिनीको प्रतिभा नै सुन्छौँ। प्रतिभा सुनिसकेपछि कुराकानीको क्रमलाई जोड्नेछौँ। बहिनी के सुनाउन चाहनुहुन्छ नि अबको क्रममा?
4: आज चाहिँ गीत।
8: ओके, ल सुरु गर्न सक्नुहुन्छ।

छिचोलेर अन्धेरीलाई उज्यालो देखाउने चम्किला झुन्केरी जेठाका गहिरो समुद्र भए जिन्दगी मेरो किनारा देखाउने तिम्रो हात।

0: यो छोटो प्रयासको लागि धेरै धेरै धन्यवाद बहिनीलाई। कस्तो लाग्यो सुरेशजी?
1: एकदमै हजुरहरू, अब हजुरले पनि गाउनुभयो साथमा र बहिनीको आवाज त मिठो थियो नै, र तपाईँले पनि गाउनुभयो, एकदमै राम्रो लाग्यो अर्जुनजी। हजुरले पनि प्रयास गर्दै जानुहोला, भविष्यमा हाम्रो बहिनी र तपाईँ एकदमै सफल गायक र गायिका बन्न सक्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: धेरै धेरै धन्यवाद सुरेशजी, तपाईँले जुन हाम्रो लागि यो सफल भनेर उच्चारण गर्नुभयो, र पक्कै पनि सफल हुन्छौँ र सफल भएको तपाईँलाई पनि हेर्न मन छ होला, सफल भएको हेर्ने इच्छा व्यक्त गर्नुभएकोमा यसको लागि धेरै धेरै धन्यवाद सुरेशजी।
1: हजुर, र बहिनीको हामी धेरै गीतहरू एकैछिनपछि सुन्ने नै छौँ अर्जुनजी, र भाइ बहिनीहरूको यति बेला फोन कल पनि आएको छैन, फोन कल आएको खण्डमा चाहिँ हामी कुराकानी गर्नेछौँ। भाइ बहिनीहरू फोन गर्नुहोस् न है, 081-15-122 लाइनमा तपाईँले फोन गर्नुभयो भने हाम्रो अनुजा बहिनीले जसरी गीत सुनाउनु भयो त्यसरी नै तपाईँहरू पनि सुनाउन सक्नुहुनेछ। तपाईँहरूभित्र पनि कुनै न कुनै प्रतिभा हुनसक्छ, प्रतिभा नभएको मान्छे हुँदैन है अर्जुनजी।
0: त्यसको लागि कल गर्नुहोस्, हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-15-122 081-15-122 को नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउन सक्नुहुन्छ। त्यसको लागि कल गर्नुहोस् 081-15-122 को नम्बरमा।
1: अनि बहिनीलाई मैले एउटा कुरा सोध्न चाहेँ, बहिनीको चाहिँ सबैभन्दा नराम्रो बानी चाहिँ के हो नि?
2: मेरो नराम्रो बानी चाहिँ
1: हजुर,
2: म हल्का धेरै बोल्छु।
1: धेरै बोल्नुहुन्छ, कतिखेर गाली खानु भएको छ कि छैन मम्मीबाट धेरै बोलेर?
2: गाली खाछु, छोरी मान्छेले चाहिँ यसरी ठुलो स्वरले गरेर चाहिँ बोल्नुहुन्न भन्नुहुन्छ, त्यसैले गाली खाछु।
0: पक्कै पनि छोरी मान्छे या छोरा मान्छे त्यस्तो ठुलो स्वरले कोही पनि बोल्नु हुँदैन, तर पनि बोल्ने खण्डमा चाहिँ बोल्नुपर्छ, कसैको आवाज दबाउनु हुँदैन, बोल्ने कुरामा सबैलाई बोल्न दिनुपर्छ। यसमा छोरी छोरा भन्ने कुरा कसैले पनि भेदभाव गर्नु हुँदैन जस्तो लाग्छ मलाई सुरेशजी।
1: हजुर, पक्कै पनि यो छोरा र छोरीको बिचमा चाहिँ भेदभाव हुनु हुँदैन, यदि भेदभाव भयो भने चाहिँ हाम्रो समाज, हाम्रो देश चाहिँ एकदमै पछाडितिर धकेलिन्छ, होइन अर्जुनजी?
0: पक्कै पनि सुरेशजी, त्यसको लागि कसैले पनि भेदभाव गर्नु हुँदैन, भेदभाव गरेको खण्डमा हाम्रो समाजलाई पनि नकारात्मक असर पर्छ, लगायत भाइ बहिनीहरू र यसरी अन्यायमा पर्ने छोरा या छोरी जसलाई पनि असर पुग्छ। त्यस कारणले यसरी अन्यायमा नपारिदिनु हुनको लागि सबै श्रोता एवं भाइ बहिनीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु।
1: हजुर, र अनुजाजीको बारेमा चाहिँ अझै जान्ने इच्छा थियो, के छ हजुरको घरमा चाहिँ को हुनुहुन्छ नि?
2: मेरो घरमा चाहिँ मम्मी, दादा, बाबा, म हो। अनि मम्मी दादाहरू सबै अहिले टाढा नै छन्, म चाहिँ मामाहरूसँग बस्छु अहिले चाहिँ।
0: मामाहरूसँग पढाइको सिलसिलामा नै बस्दै हुनुहुन्छ नि अहिले नेपालमा, होइन?
2: एकदम।
0: अनि यहाँको रियल घर चाहिँ कहाँ हो नि?
2: मेरो रियल घर चाहिँ मुगु हो, अनि अहिले बस्ने चाहिँ यता नेपालगञ्ज।
0: नेपालगञ्जमा बस्दै हुनुहुन्छ, कक्षा 8 पढ्दै हुनुहुन्छ, अबको केही वर्षपछि तपाईँको एसिई पनि आउँदैछ, कस्तो सोच छ एसिईको बारेमा?
2: एसिईको बारेमा चाहिँ अब ठिकै छ सोच चाहिँ, अब त्यतिखेर हेरौँला।
1: हजुर हजुर, 8 कक्षामा पढ्दै हुनुहुन्छ, अब तपाईँको परीक्षा पनि आउँदै होला, कस्तो छ तयारी, कसरी गर्दै हुनुहुन्छ?
2: तयारी चाहिँ अहिले राम्रै चलिरहेछ, त्यही अहिले राम्रै चलिरहेछ।
0: सुरेशजी, हामी फेरि पनि कुराकानीको क्रमलाई जोड्नेछौँ, त्योभन्दा पहिले हामी छोटो गीत नै सुन्छौँ नि बहिनीको मुखारवृन्दबाट, र गीतपछि कुराकानी गर्न जोड्छौँ। के छ, के सुनाउनुहुन्छ बहिनी अबको क्रममा?
2: अब चाहिँ फेरि नै
0: ल, गीत नै हो, गीत सुरु गर्न सक्नुहुन्छ।
2: मलाई आउँदैन शब्द भनु तिमीलाई के, मलाई आउँदैन गफ लाऊ तिमीलाई के,

0: बुझाउनु यति बुझिदिनु मेरो लागि तिमी र तिम्रो लागि म छु।
1: धेरै धेरै धन्यवाद, यो छोटो प्रयास गर्नुभयो, गीत गाउनुभयो, कस्तो लाग्यो सुरेशजी?
2: मलाई चाहिँ अर्जुनजी एकदमै अझै पनि सुन्ने इच्छा थियो, जे होस् बहिनीले चाहिँ बिचमै रोक्नुभयो, एकदमै राम्रो छ र हजुर आफ्नो हजुरको यो जुन स्वर छ यो अझै निखारिँदै जाओस्, हजुरलाई शुभकामना छ।
1: र मेरो तर्फबाट पनि शुभकामना, यस्तै गरी अगाडिको दिनमा पनि उन्नति एवं प्रगति गर्दै जानुहोला र आफ्नो भोइसलाई यस्तै गरी निखार्दै जानुहोला र एउटा उच्च लेभलमा पुगेर राष्ट्रिय स्तरमा पुगेर आफ्नो प्रतिभाहरू आफ्नो गीतहरू सुनाउनुहोस्, तपाईँको भोइस राष्ट्रिय स्तरबाटै सुन्न पाइयोस् भन्ने हाम्रो इच्छा रहेको छ सुरेशजी।
2: हजुर पक्कै पनि, र हामी बहिनीको अझै यस्तै यस्तै गीतहरू पनि सुन्ने नै छौँ। र अर्जुनजी,
1: हजुर सुरेशजी,
2: बालबालिकाको चाहिँ सबैभन्दा तपाईँलाई तपाईँको विचारमा चाहिँ बालबालिकामा पुस्तक पढ्ने बानी हुनु राम्रो हो कि होइन?
1: पुस्तक पढ्ने बानी त एकदम राम्रो हो सुरेशजी, र मेरो विचारमा के हो भने कक्षाको पुस्तक मात्रै नभइकन अन्य विभिन्न पुस्तकहरू पढ्नुपर्छ, विभिन्न नाटकहरू भयो र साहित्यिक पुस्तकहरू हुन्छ, यस्ता पुस्तकहरू पनि पढ्नुपर्छ र आफ्नो क्लासको पुस्तक त छँदैछ र पुस्तक पढ्ने बानी चाहिँ सबै भाइ बहिनीले राख्नुपर्छ। पुस्तकबाट विभिन्न नयाँ नयाँ कुराहरू सिक्न पाइन्छ, विभिन्न व्यवहारिक कुराहरू सिक्न पाइन्छ, जसले गर्दा आफ्नो व्यवहारमा पनि सुधार ल्याउन सकिन्छ।
2: हजुर पक्कै पनि अर्जुनजी, र बहिनीमा चाहिँ यो बानी छ कि छैन पुस्तक किताबहरू पढ्ने, कतिको पढ्नुहुन्छ?
0: हजुर मेरो विद्यालयको पुस्तक पनि पढ्छु, तर म बाहिरको बुकहरू कहिलेकाहीँ छुट्टीको बेला नि पढ्छु।
2: हजुर यो कस्तो छ भने अर्जुनजी, पुस्तक पढ्ने बानीले चाहिँ यो बालबालिकाको समग्र विकास हुनका लागि, जस्तो तपाईँले भन्नुभयो नयाँ नयाँ कुराहरू सिक्न सकिन्छ र ज्ञान बढाउनका लागि एकदमै महत्त्वपूर्ण रहेछ।
1: अँ सुरेशजी, ज्ञान बढाउनको लागि एकदम महत्त्वपूर्ण पुस्तक हो, त्यसले पुस्तक सबैजना पढ्नुपर्छ, पुस्तक भाइ बहिनीहरूले मात्रै होइन सबैजना श्रोताहरूले पनि पढ्नुपर्छ, तपाईँ हामी सबैजनाले पढ्नुपर्छ, पुस्तकबाट विभिन्न नयाँ नयाँ कुराहरू सिक्न पाइन्छ भन्न चाहन्छु सुरेशजी। भन्दै आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णचार एफएम 94.5 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org.np, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णचार एफएम 94.5 MHz अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुन्दै हुनुहुन्छ संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा भाइ बहिनीहरू, तपाईँहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउन सक्नुहुन्छ, त्यसको लागि कल गर्नुहोस् 081-415-122, 081-415-122 नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनुहोस्। त्यसै गरी भाइ हाम्रो बहिनी जस्तै तपाईँ पनि स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन सक्छु सुनाउन चाहन्छु भन्ने लाग्छ र सुनाउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल अनि कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। भन्दै अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बालगीतपछि पुनः आउनेछौँ। भन्दै कोही भाइ बहिनीहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा जोडिनु भएको छ, उहाँसँग कुराकानी गर्छौँ र त्यसपछि विज्ञापनतर्फ जानेछौँ। हेलो हजुर नमस्ते, कहाँबाट को हुनुहुन्छ, यहाँको शुभ नाम?
3: हेलो हेलो,
2: हजुर नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: म चाहिँ तोरण बोलेको, यो होस्टेल बाँके नेत्रेनदेखि।
2: बाँके नेत्रेनबाट को बोल्नुभयो? तपाईँको पुरा नाम भन्नुहोस् न एकचोटि।
3: हजुर सन्चै हुनुहुन्छ?
2: हजुर तपाईँको एकपटक नाम भन्नुहोस् न राम्रोसँग।
1: तोरणजी तपाईँले हाम्रो आवाज सुन्दै हुनुहुन्छ? हेलो तोरणजी तपाईँहरूले हाम्रो आवाज सुन्दै हुनुहुन्छ? तपाईँको शुभ नाम भन्नुहोस् न, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: म चाहिँ यो बाँके नेत्रेनदेखि तोरण बिक बोल्दैछु।
1: तोरण बिक बोल्दै हुनुहुन्छ, के छ तपाईँको हालखबर, कति कक्षामा पढ्दै हुनुहुन्छ अहिले?
3: अहिले चाहिँ 8 पढ्दै हो, हालखबर चाहिँ ठिकै छ।
2: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले?
3: हजुर सुन्दैछु सर।
1: कस्तो लाग्छ हाम्रो कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ, के भन्न चाहन्छु कार्यक्रमको विषयमा?
3: यो कार्यक्रम चाहिँ बहुत राम्रो छ, हजुरहरूलाई शुभ रहोस् भन्दैछु।
1: धेरै धेरै धन्यवाद यो कार्यक्रमको सम्बन्धी सल्लाह सुझाव दिनुभयो र कार्यक्रमको सफलताको लागि शुभकामना दिनुभयो यसको लागि, र आज हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गर्नुभएको छ, केही सुनाउँछु भनेर नै कल गर्नुभएको होला, के सुनाउन चाहनुहुन्छ नि?
3: म चाहिँ सुनाउन चाहन्छु।
2: सुरु गर्न सक्नुहुन्छ?
3: गाजल त तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ, बाँधेको केश फुकाइदेऊ न, तिम्रो हावाले उडाएको मन छ, न ढकान मुहार सिङ्गारले, न ढकान मुहार सिङ्गारले, चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ, भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने, जे छु जसो छौ तिमी त्यही नै हो मलाई चाहिने, त्यही नै हो मलाई चाहिने, त्यही नै हो मलाई चाहिने। धन्यवाद सर।
2: तोरणजी
3: हजुर,
2: तपाईँको लागि चाहिँ कसले गाजल मेटाइदिनु पर्यो भन्नुहोस् त।
3: चाहिँ मलाई चाहिँ हजुर कसैले गाजल लगाइदिनु भएको होइन, तैपनि अब लागिहाल्यो, अब गाउनु मन लागिहाल्यो।
1: धेरै धेरै धन्यवाद, र एउटा यो गीतमा मात्रै सीमित हो तोरणजी, यसको लागि धेरै धेरै धन्यवाद आफ्नो प्रतिभा सुनाउनु भयो।
3: यो कृष्ण सार एफएमको परिवारलाई पनि धन्यवाद, धेरै धेरै धन्यवाद भन्दछु।
1: र अब हामी तपाईँसँग छुट्टिनु पर्ने हुन्छ, के भन्न चाहनुहुन्छ अन्त्यमा, र सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ।
3: मलाई चिन्ने यो सबै श्रोताहरूलाई धन्यवाद भन्दै चाहन्छु, मलाई चिन्ने
2: सहभागिताका लागि धेरै धेरै धन्यवाद तोरणजी,
3: धेरै धेरै धन्यवाद भन्दै आजको भाइ सबैलाई भाइ भाइ भन्छु।
1: उहाँ हुनुहुन्थ्यो नेपालगञ्ज 13 नेत्रहीन सङ्घबाट तोरण विक हाम्रो माझमा कल गरेर जोडिनु भएको थियो, 0184151 नम्बरमा कल गर्नुभयो र आफ्नो प्रतिभा सुनाउनु भयो। भाइ बहिनी एवं श्रोताहरू, अब हामी कार्यक्रमको छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम जोडेर कति नजानुहोस् है।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

भारतोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।

0: toilet bunny, yeah. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
8: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
9: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
8: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
10: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू: अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनु भएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट

0: आउनुभएकी डाक्टर प्रेरणा मल्लिक, साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ईसीजी, ईजी, एनसीभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: California. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98482697, 98582697 र 98014-83697।
2: बहिरोपन निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: sip on ya.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: मलाई गीत गाउन आउँछ।
6: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
7: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
5: ए हो र दिदी।
6: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
8: म सुरेश बस्नेत
9: र म अर्जुन खटिकको साथमा
6: कार्यक्रम बाल प्रतिभा।

0: यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
1: कार्यक्रम बाल प्रतिभा तपाईँहरूले सुन्दै आउनुभएको छ। हरेक हप्ताको शनिबार बिहान 9:30 गइसकेपछि करिब 11 बजेसम्म, र आज हामीसँग एकजना अतिथिजी पनि हुनुहुन्छ, र अनिहरूमा म सुरेश बस्नेतसँगै
0: म अर्जुन खटिक तपाईँहरूको माझमा कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित छौँ भने हामीलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ चन्दा दिदीले।
1: होइन, चन्दा दिदीले होइन, अर्जुनजी हामीलाई चाहिँ विनुजीले साथ दिँदै हुनुहुन्छ। अर्जुनजी चाहिँ झुक्किनु भयो है।
0: हामीसँग दुवैजना हुनुहुन्छ सुरेशजी, र दुवैजना भएको भएर मैले दुवैजना भन्दाले चन्दा दिदा भनेको, र हामीसँग दुवैजना टेक्निसियन हुनुहुन्छ र दुवैजनाले साथ दिँदै हुनुहुन्छ टेक्निसियन कक्षबाट। र आदरणीय श्रोता तथा भाइ बहिनीहरू तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स, र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुन्दै हुनुहुन्छ संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू तपाईँहरू आफ्नो प्रतिभा सुनाउनको लागि कल गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-415-122 नम्बरमा कल गरेर हामीसँग कन्ट्याक्ट गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोस् 081-415-122 र कल गर्नुहोस् आफ्नो प्रतिभा सुनाउनको लागि हामीसँग जोडिनुहोस्। र त्यसै गरी अतिथिको रूपमा आज हामीसँग अनुजा बहिनी हुनुहुन्छ, हामी अनुजा बहिनीतर्फ नै लाग्छौँ। बहिनी
2: हजुर,
0: फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम बाल प्रतिभामा।
2: धन्यवाद
1: बहिनीले चाहिँ अब फेरि पनि गीत सुनाउनु पर्ने हुन्छ, म त एकदमै आतुर छु। के छ, अर्को गीत पनि सुनाउनुहुन्छ अथवा थोरै एकछिन कुराकानी गरौँ?
2: हजुर, एकछिन कुराकानी गरौँ।
0: कुराकानी गरौँ भन्दा भन्दै हामीसँग कोही भाइ बहिनी जोडिनु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ, र कुराकानी गरिसकेपछि फेरि पनि अनुजा बहिनीतर्फ लाग्छौँ। हेलो हजुर, नमस्ते, कहाँबाट को हुनुहुन्छ यहाँको शुभ नाम? हजुर नमस्ते, हेलो। कोही भाइ बहिनी हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा जोडिनु भएको थियो र कल डिस्कनेक्ट भएको छ, फेरि पनि कल गर्दै गर्नुहोस्, प्रयास जारी राख्नुहोस्। 081-415-122 नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुन्नको लागि हामीसँग जोडिनुहोस्। 081-415-122 नम्बरमा कल गर्नुहोस् र प्रयास जारी राख्नुहोस्। फेरि पनि हामी अनुजा बहिनीतर्फ नै लाग्छौँ। बहिनी, तपाईँको आगामी लक्ष्यहरू के छ नि, के सपना छ तपाईँको, के भन्ने सोच्नु भएको छ नि?
2: मेरो चाहिँ सपना चाहिँ नर्स बन्ने छ।
1: हजुर, नर्स बनेर एकदमै जनताहरूको चाहिँ सेवा गर्न चाहनुहुन्छ, एकदमै राम्रो लक्ष्य हो तपाईँको। अर्जुनजी, फोन आएको थियो तर फोन चाहिँ कट भइसकेको छ, फेरि पनि कोही भाइ बहिनी आउनुभयो भने हामी कुराकानी गर्नेछौँ है।
0: त्यसको लागि कल गर्नुहोस् 081-415-122, र बहिनीको यो सपना पक्कै पनि पुरा होस्, नर्स बन्ने सपना रहेछ। मेरो व्यक्तिगत तर्फबाट, सुरेशजीको तर्फबाट, र रेडियो कृष्णसार एफएम होल टिमको तर्फबाट बहिनीलाई धेरै धेरै शुभकामना, यो सपना पुरा होस्, यहाँलाई बेस्ट अफ लक भन्न चाहन्छु।
2: धन्यवाद।
1: हामीले छोटो मिठो कुराकानी गरिसकेका छौँ, अब भने तपाईँको हामी गीत सुन्न चाहन्छौँ। बहिनी, के छ, सुनाउनुहुन्छ?
2: हजुर,
1: सुरु गर्नुहोस् न।

0: यो छोटो प्रयासको लागि धेरै धेरै धन्यवाद बहिनीलाई र एकदम राम्रो गीत गाउनुभयो। म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। पक्कै पनि आफ्नो नेपाल, आफ्नो देश, गाउँठाउँको माया गर्नुपर्छ सुरेशजी। तपाईँलाई यो विषयमा के भन्न मन लाग्छ नि?
1: हजुर, यो जहाँ गए पनि हामीले चाहिँ आफू जन्मेको जन्मभूमिलाई बिर्सनु हुँदैन, किनभने हामी जहाँ पुग्छौँ हाम्रो जन्मभूमिले हामीलाई जन्म दियो र कर्मभूमिले हामीलाई कर्म दिन्छ। त्यसैले आफ्नो देशलाई, आफ्नो नेपाललाई चाहिँ माया गर्नुपर्छ। उहाँले भनेको जस्तै हामी विदेशमा कति भाइ बहिनीहरू पढ्न जानुभएको होला, तर उहाँहरूले पनि जे होस् आफ्नो संस्कृतिलाई बचाएर राख्नुहुन्छ, होइन? यो चाहिँ एकदमै राम्रो कुरा हो अर्जुनजी।
0: र पक्कै पनि आफ्नो पहिचान झल्काउनुपर्छ। एउटा नेपाली भइसकेपछि नेपालीलाई विश्व को माझमा चिनाउन सक्नुपर्छ र चिनाउनको लागि हामी सबैजना आफ्नो क्षेत्रबाट लाग्नुपर्छ। एउटा नेपाली भइसकेपछि नेपालको पहिचान, जुन ढाका टोपी छ लगायत दौरा सुरुवाल, यस्ता आफ्नो पोसाकहरू र कल्चरहरू सबैलाई फलो गरेर आफ्नो पहिचानलाई चाहिँ देखाउनुपर्छ विश्वको माझमा। सुरेशजी के भन्न चाहनुहुन्छ?
1: हजुर, पक्कै पनि। र हाम्रो सबैलाई आफ्नो संस्कृति, आफ्नो जुन वेशभूषाहरू छ, यो एकदमै राम्रो लाग्छ। हामी नेपालीहरूको पनि छुट्टै पहिचान छ विश्वमा, त्यसैले नेपाली भनेर चिनिन्छौँ हामी, किनभने हाम्रो शिरमा चाहिँ ढाका टोपी हुन्छ, दौरा सुरुवाल हुन्छ। महिलाहरूको त झन् कति राम्रो राम्रो के हुन्छ, होइन? अनुजा बहिनीलाई थाहा छ महिलाहरूले चाहिँ के लगाउनुहुन्छ नेपाली महिलाले?
2: महिलाहरूले चाहिँ चोली अनि अब धोती अनि गरगहनाहरू अनि त्यसपछि यस्तै सलहरू गर्छन् नेपालीहरूले चाहिँ।
1: हजुर, तपाईँलाई चाहिँ के लगाउन मनपर्छ नि यी सबै जुन भन्नुभयो तपाईँले वस्त्रहरूमा?
2: मलाई चाहिँ अहिले चाहिँ कुर्ता सुरुवालहरू लगाउनु मन लाग्छ।
1: आहा, कुर्ता सुरुवाल लगाउन मन लाग्छ। प्यान्ट टिसर्ट लगाउन मन लाग्दैन हजुरलाई?
2: लगाउन त मन लाग्छ, तर त्यस्तो धेरै नै, तर धेरै चाहिँ मनपर्ने चाहिँ कुर्ता सुरुवाल।
0: तपाईँलाई कुर्ता सुरुवाल मनपर्छ, सो आफूलाई मनपर्ने आफ्नो इच्छा पुरा गर्नुपर्छ र गर्नुहोला पनि भन्न चाहन्छु। मैले छोटो के जोड्न चाहेँ भने सुरेशजी, अहिलेको अवस्थामा के छ भने हामी बजारतिर के हेर्छौँ भनेपछि अहिलेका भर्खरका युवा केटीकेटाहरूले के गर्छन् भने पछि सानसानो छोटो बाहुलाको कपडाहरू लगाएर हिँड्ने गर्दो रहेछन्। अनि यो देख्दा चाहिँ कस्तो लाग्छ नि सुरेशजी तपाईँलाई?
1: यो एकदमै बढिरहेको समस्या हो। यो पश्चिमको प्रभाव चाहिँ एकदमै धेरै भइरहेको छ हाम्रो नेपालमा। यो एकदमै दुःखको कुरा हो। हाम्रा भाइ बहिनीहरू, तपाईँहरूले चाहिँ यस्तो काम नगरिदिनु होला। अहिले चाहिँ पश्चिमको देशहरूमा कस्तो हुन्छ भने केटा भए पनि केटी भए पनि त्यो त्यसरी चाहिँ छोटो छोटो कपडा लगाउने, दौडिने त्यस्तै काम हुन्छ, र त्यस्तो खालको संस्कृतिको प्रभाव, यसलाई कुप्रभाव भन्न मिल्छ अर्जुनजी, किनभने यस्तो खालको प्रभाव हाम्रो देशमा पर्नु हुँदैन। हाम्रो देश भनेको यो पूर्व हो, पूर्वबाट नै हर चिजको सुरुवात हुन्छ र पश्चिममा चाहिँ हर चिजको अन्त्य हुन्छ भन्ने एउटा विचार मैले सुनेको थिएँ। त्यसैले पूर्वले नै हो पश्चिमलाई सुधार्ने, पूर्वबाट पश्चिमले केही न केही सिक्नुपर्छ। हाम्रो चाडपर्वहरू राम्रा छन्, हाम्रो देशका कला संस्कृतिहरू राम्रा छन्, वेशभूषाहरू राम्रा छन्, तर पश्चिमको प्रभाव पऱ्यो भने, अमेरिका, बेलायत, रसिया जस्ता देशहरूको प्रभाव पऱ्यो भने हाम्रो देशले चाहिँ प्रगति गर्न सक्दैन र देश उल्टो दिशातिर चाहिँ यो मोडिन सक्छ अर्जुनजी।
0: त्यस कारणले हामी उल्टो दिशातर्फ कोही पनि नलागौँ, सो सही बाटोमा हिँडौँ, सही मार्गमा हिँडौँ। आफूभन्दा ठुला देशहरूले जे जस्तो गरे पनि उनीहरूलाई गर्न दिनुपर्छ। आफू एउटा नेपाली भइसकेपछि नेपालीको कल्चर, नेपालीको पोसाकलाई फलो गर्नुपर्छ र नेपालीको वेशभूषा, रीतिरिवाजलाई फलो गर्नुपर्छ। अरू देशका व्यक्तित्वहरूले र अरू देशले के गर्दैछ भन्दैमा त्योतर्फ चाहिँ आफू लाग्नु हुँदैन भन्ने धारणा मेरो पनि छ सुरेशजी।
1: हजुर, पक्कै पनि। र अहिलेको यो पछिल्लो समयमा चाहिँ यो अर्जुनजी, मैले तपाईँलाई सोध्न चाहेको विषय भनेको कुरा भनेको यो धर्मान्तरण पनि एकदमै धेरै बढिरहेको छ। पश्चिमको प्रभावमा आएर चाहिँ यो क्रिस्चियनहरू बन्दै जानुभएको छ। हुन त सबै धर्म आफ्नो ठाउँमा राम्रो हो, कसैलाई पनि नराम्रो भन्न मिल्दैन, तर आफूले परम्परादेखि मानिआएको धर्मलाई छोडेर अर्काको धर्ममा चाहिँ जानु यो उपयुक्त हो कि होइन अर्जुनजी? मलाई चाहिँ त्यति राम्रोसँग थाहा भएन।
0: फर्स्ट अफ अल त यो विषयमा मेरो धारणा के छ भने हामी जुनसुकै धर्मको भए पनि, जुनसुकै जात जातिको भए पनि हामी सबैको रगत एउटै छ, हामीसँग सबैको अङ्ग एउटै छ, हामी सबैको व्यवहारहरू लगभग सबै कुराहरू एउटै छ। त्यसकारणले हामी यो बुझ्नुपर्छ कि हामी सबैजना मानव हौँ र मानव भइसकेपछि मानव जाति हौँ भनेर बुझ्नुपर्छ। यो त्यो जाति, यो त्यो धर्म भनेर सोच्नु हुँदैन जस्तो लाग्छ मेरो विचारमा। र अर्को कुरा, तपाईँले धर्मको कुरा गर्दै गर्दा मेरो विचारमा चाहिँ के लाग्छ भने हामी जन्मदाखेरि जुन धर्ममा छौँ त्यही धर्मलाई फलो गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ। एउटा जन्मिसके सकेपछि जन्मदाखेरि जुन धर्ममा जन्मिन्छौँ हामी त्यो धर्मलाई छोडेर अर्को धर्मलाई अँगाल्नु भनेको त्यो त एउटा दुःखद कुरा हो किनकि धर्म भनेको छोड्ने र जोड्ने कुरा हुँदैन जुन धर्ममा हामी जन्मियौँ जुन धर्मले हामीलाई जन्म दियो कर्म दियो त्यही धर्मलाई नै फलो गर्नुपर्छ जस्तो लाग्छ मलाई सुरेशजी
1: हजुर तर हाम्रो समाजमा चाहिँ अर्जुन जी धेरै नै समस्या छ होइन गरिबी चरम गरिबीको समस्या छ पैसा नभएका व्यक्तिहरूलाई चाहिँ त्यो धर्म परिवर्तन गर्ने व्यक्तिहरू आएर एकदमै लोभ देखाउने लालच दिने तपाईँ चाहिँ यो यसमा आउनुभयो भने तपाईँलाई राम्रो हुन्छ तपाईँको घर बन्न सक्छ यताउता कुराकानीहरू गरेर धर्म परिवर्तन गर्ने गर्नुहुन्छ र यस्तो चाहिँ नगरिदिनु होला मैले चाहिँ भन्न चाहन्छु थप केही भन्नुहुन्छ हजुरले
0: मलाई पनि के लाग्छ भनेपछि सुरेशजी कुनै पनि धर्मले हामीलाई आएर धन सम्पत्ति दिने होइन पैसा दिने होइन जे गर्छौँ हामी आफैले कमाउनुपर्छ त्यो धन सम्पत्तिको रूपमा होस् या दुःख कष्टको रूपमा होस् मेहनतको रूपमा होस् हामी आफैले मेहनत गऱ्यौँ भने हामी आफैले धन सम्पत्ति पैसा कमाउनतर्फ अग्रसर भयौँ भने मात्र कमाउन सक्छौँ नत्र कुनै पनि धर्मले आएर यस्तो गर्छ उस्तो गर्छ भन्दैमा त्यो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन तर एउटा के हो भनेपछि सबै धर्मको आफ्नो व्यवहारिक कुराहरू हुन्छ त्यसैले अब व्यवहारिक कुराहरूलाई चाहिँ फलो गर्नुपर्छ त्यसमा पनि अब जुन धर्ममा हामी छौँ त्यही धर्मको नै व्यवहारिक कुराहरू फलो गर्नुपर्छ र आदरणीय श्रोता भाइ बहिनीहरू हामी कुनै पनि धर्मको विरोधी होइन सो सबै धर्मलाई हामी उत्तिकै सम्मान गर्छौँ सबै धर्म हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण छ तर यो जुन धर्म छोड्ने र जोड्ने समस्या विकराल भइरहेको छ यो विषयमा मात्रै बोल्न खोजेको त्यसैले यस्तो चाहिँ गर्नु नराम्रो नै जस्तो लाग्छ मलाई सुरेशजी जुन धर्म छोडेर अर्को धर्म अँगाल्ने समस्या बढिरहेको छ
1: हजुर भाइ बहिनीहरूले पनि सुन्दै हुनुहुन्छ होला हजुरहरूले एकदमै ध्यानपूर्वक सुनिराख्नु भएको छ होला केही कुराहरू सिक्न पाउनुभयो अर्जुनजीले धेरै राम्रो कुरा गर्नुभयो र तपाईँहरू पनि यो कुराबाट सावधान हुनुहोला र म के भन्न चाहन्छु भने तपाईँहरू धर्मभन्दा पनि विशेष आफ्नो कर्ममा ध्यान दिनुहोला आज तपाईँको कर्म राम्रो छ भने तपाईँको भविष्य एकदमै राम्रो हुन्छ भविष्यको बारेमा चिन्ता लिनु पर्दैन तपाईँको कर्म सही छ भने तपाईँको भविष्य राम्रो हुन्छ यदि कर्म गलत छ भने भविष्य पक्कै पनि नराम्रो नै हुनेछ अर्जुनजी
0: र एउटा भनाइ के छ भने सुरेशजी अब कसैको सोच के हुन्छ भने म त आफूलाई नामले चिनाउँछु म त आफ्नो नामले सबैजनालाई चिनाउँछु भन्ने जुन प्रवृत्ति छ यो विषयमा चाहिँ मलाई के लाग्छ जस्तै अब नामभन्दा पनि आफूले कामबाट चिनाउनुपर्छ मैले के काम गर्छु भनेर चिनाउनुपर्छ नामबाट चिन्ने भनेको त अहिले म कसैसँग बोलेँ मैले आफ्नो उसँग परिचय गरेर उसँग मेरो नाम केही समयसम्म याद रहला तर मैले केही कामबाट उसलाई चिनाएँ भने उसले मलाई देख्ने बित्तिकै ओहो यो काम गर्ने मान्छे हो यो मान्छे हो भन्ने चिनिन्छ त्यसैले नामभन्दा पनि आफूले कामबाट चिनाउनुपर्छ त्यसै अन्तर्गत मलाई के लाग्छ भने आफूले धर्मबाट भन्दा पनि आफूले कर्मबाट चिनाउनुपर्छ के कर्म गर्दै हुनुहुन्छ कस्तो गर्दै हुनुहुन्छ भन्ने कुरा धर्मबाट कसैले पनि चिनिँदैन धर्मबाट सामान्य एउटा तपाईँको पहिचान मात्रै हुन्छ तपाईँ यो धर्म मान्दै हुनुहुन्छ भन्ने कुरा तर चिनारी तपाईँको हुँदैन त्यसैले जुन धर्म फलो गर्दै हुनुहुन्छ त्यो धर्मलाई नै फलो गर्नुहोला यस्तो धर्म छोड्ने अँगाल्ने चाहिँ कसैले पनि गर्नु हुँदैन र नगर्नुहोला भाइ बहिनी एवं श्रोताहरूले
1: हजुर एकदमै हाम्रो यो कुराकानी भयो यो कुराकानीलाई चाहिँ भाइ बहिनीहरूले ध्यानपूर्वक सुनिराख्नु भएको छ होला अब भाइ बहिनीहरूलाई पनि गीत सुन्ने मन लागेको हुनसक्छ के छ अर्जुनजी अनुजाजीबाट हामी सुन्छौँ कि
0: हामी अनुजा बहिनीभन्दा पनि हामी अनुजा बहिनीबाट हामी छोटो गीत सुन्छौँ र गीत पछि फेरि पनि कुराकानी गर्नलाई जोड्नेछौँ बहिनी के सुनाउन चाहनुहुन्छ अबको क्रममा ओके सुरु गर्न सक्नुहुन्छ

0: आऊ मेरो पखुरा सिरानी बनाउँछौ भने।
1: अँ धेरै धेरै धन्यवाद बहिनी, सानो सानो कुरामा पनि तिमी रिसाउने भए भन्ने जुन गीत गाउनुभयो एकदम राम्रो लाग्यो। सुरेशजी के भन्न चाहनुहुन्छ?
2: बहिनीको गीत मैले जे होस् अघिदेखि नै सुनिरहेको छु, जति सुन्यो त्यति नै राम्रो छ र सानो सानो कुरामा चाहिँ पक्कै पनि रिसाउनु हुँदैन, रिसले चाहिँ अरूलाई भन्दा पनि आफूलाई नै हानि गर्छ नि अर्जुनजी।
1: पक्कै पनि सुरेशजी, र सानो सानो कुराले लामो झगडा पनि गराउँछ, त्यसैले सानो सानो कुरामा झगडा गर्नु हुँदैन जसले गर्दा धेरै झगडाको रूपले अझै विकराल लिन सक्छ। त्यसैले सानसानो कुरामा झगडा गर्नु हुँदैन, लगायत सानो ठुलो जुनसुकै कुरा भए पनि झगडा चाहिँ गर्नु हुँदैन, एउटा सहमतिको वातावरण बनाउनुपर्छ, सहमति गर्नुपर्छ जस्तो लाग्छ सुरेशजी मलाई चाहिँ।
2: हजुर, एउटा आगो भए एउटा पानी बन्नुपर्छ, किनभने एउटा सानो आगोको एउटा झिल्को हुन्छ नि त्यो पनि परालमा लाग्यो भने चाहिँ त्यो ठुलै आगोको रूप लिन्छ होइन। त्यसैले सानोतिनो झगडाबाट पनि कहिलेकाहीँ सम्बन्ध नै विच्छेद हुने अवस्थासम्म चाहिँ आइपुग्छ अर्जुनजी।
1: त्यसैले योतर्फ चाहिँ सबैजना ध्यान दिनुपर्छ। आदरणीय श्रोता एवं भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz, त्यसै गरी www.radiokrishnasarfm.com.org.np, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स, रेडियो कृष्णसार एफएम 94 MHz को अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। भाइ बहिनीहरू, तपाईँहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415122, 081415122 को नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनको लागि हामी माझ जोडिन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोस् 01081415122, 081415122 को नम्बरमा कल गरेर आफू भित्र लुकेर रहेको प्रतिभाहरू सुनाउनुहोस्। र हामी फेरि पनि अनुजा बहिनीतर्फ नै लाग्छौँ सुरेशजी।
2: हजुर, अनुजा बहिनीतर्फ नै हामी लाग्छौँ र भाइ बहिनीहरू यदि तपाईँहरूसँग चाहिँ कल गर्ने एकदमै छ, फुर्सदमा हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। अब एकदमै कम समय छ, लगभग 6 मिनट जति अब मात्र हामीसँग छ। र अर्जुनजी,
1: हजुर सुरेशजी, त्यसको लागि अब को लक्की हुनुहुने त सकभर अब हामी एउटा कल मात्र लिन भ्याउनेछौँ, त्यसैले आजको अन्तिम कलर को हुनुहुनेछ, को लक्की हुनुहुनेछ, फटाफट नम्बर डायल गर्नु 081415122। र आदरणीय भाइ बहिनीहरू, तपाईँहरू यदि स्टुडियोमै आएर बहिनी जस्तै तपाईँहरू पनि प्रतिभा सुनाउन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, सो नम्बरमा कल अनि कन्ट्याक्ट गरेर हामीमा जोडिएर आफ्नो प्रतिभा सुनाउनको लागि हामीसँग जोडिन सक्नुहुन्छ र स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ भन्दै हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कोही भाइ बहिनी जोडिनु भएको छ, हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। हेलो हजुर, नमस्ते, कहाँबाट?
2: धेरै धेरै धन्यवाद भाइ अथवा बहिनी हुनुहुन्थ्यो, जे होस् मिस कल भए पनि गर्नुभयो, एकदमै खुसी लाग्यो है। र अर्को हप्ता आउनु होला नि है, फेरि हामी कुराकानी गर्नेछौँ।
1: पक्कै पनि सुरेशजी, र अबको क्रममा हामी कल चालिन सक्ने छैनौँ, अन्त्यमा हामी अनुजा बहिनीबाट छोटो गीत सुन्छौँ र गीतपछि विदा माग्नेछौँ। के सुनाउन चाहनुहुन्छ बहिनी अबको क्रममा? एउटा गीत सुनाउनु छ र गीतपछि हामी फेरि पनि विदा मागेर जानेछौँ यदि छ भने। हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि आइसकेका छौँ र अन्त्यमा के भन्न चाहनुहुन्छ बहिनी?
0: अन्त्यमा चाहिँ यहाँ आएर चाहिँ एकदम खुसी रमाइलो फिल भयो, त्यही नै।
1: धेरै धेरै धन्यवाद आफ्नो यो महत्त्वपूर्ण समय दिएर, हाम्रो निमन्त्रणालाई स्वीकारेर हाम्रो स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउनु भयो त्यसको लागि। र आगामी दिनमा पनि यहाँबाट हामी यही आशा राख्छौँ, फेरि पनि आफ्नो यो महत्त्वपूर्ण समय दिएर हाम्रो स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउनुको लागि हाम्रो निमन्त्रणालाई स्वीकार्नुहुनेछ भन्ने पूर्ण आशा छ। सुरेशजी के भन्न चाहनुहुन्छ?
2: हजुर, र अनुजा बहिनी यहाँ आउनुभयो, एकदमै धेरै धेरै धन्यवाद हजुरलाई, र अर्जुनजीले धन्यवाद दिइ नै सक्नुभएको छ, र कार्यक्रम सुनिदिनु भएकोमा तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। अब भने हामी बिदा माग्नुपर्ने हुन्छ, अर्जुनजी हजुरले नै बिदा माग्नुहोस् न।
1: यतिन्जेल अनलाइनका माध्यमहरू एफएम फ्रिक्वेन्सी लगायत विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, संसारको जुनसुकै कुनामा बसेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता एवं भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रमलाई सुनिदिनु भएकोमा। र आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू यदि हाम्रो कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415122 नम्बरमा कार्यक्रम सकिसकेपछि आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुन्छ। त्यसको लागि कल गर्नु 081415122 नम्बरमा, अन्त्यमा कल कार्यक्रम सकिसकेपछि कल गरेर आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुन्छ, कार्यक्रम कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला भन्ने पूर्ण आशा छ। र यति बहिनी जस्तै तपाईँ पनि हाम्रो स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 97682485501, 97682485501, त्यसै गरी अर्को नम्बर रहेको छ 97053500753, 0530007 53 यी दुईवटा नम्बरमध्ये जुनसुकै नम्बरमा कल गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भन्दै यतिन्जेल हाम्रा टेक्निसियन कक्षबाट साथ दिनुभयो चन्दा दिदी एवं बिनु दिदी दुवैजनालाई धेरै धेरै धन्यवाद र तपाईँहरू कार्यक्रम सुन्नुभयो यसको लागि तपाईँहरूलाई पनि धन्यवाद र स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउनु भयो अनुजा बहिनीलाई पनि धन्यवाद भन्दै आजको कार्यक्रमबाट म अर्जुन खटिक
2: अनि म तपाईँहरूकै दादा सुरेश बस्नेत एकै
1: साथ बिदा हुन्छौँ नमस्ते शुभ दिन
0: मलाई गीत गाउन आउँछ
3: मलाई कविता लेख्न आउँछ तर लेखेर कसलाई सुनाउने
4: ल भाइ बहिनीहरू तिमीहरूलाई यति पनि थाहा छैन अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि
0: ए हो र दिदी।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्यज्योति सही प्लान
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Koyle Panya. Extreme energy drink.
1: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: Bunnia. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829808665 र 9842880465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861614169।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टर्नल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
8: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइरोइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए साँच्चै?
8: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पुनम आचार्य, MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Telefonia. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Toilet pony, yeah.
1: Extreme energy drink.
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
4: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बेसी पेन्सन आएको छैन। कति भयो?
1: 3 महिना भयो नि।
0: यसो फिर बिसाउने हो त जाम केही भन्न।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबको 3-4 दिनभित्र मनसुन देशभर फैलिने सम्भावना। लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै। अर्घाखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन। संरक्षण प्रयासबाट गिद्धको संख्या र प्रजनन सफलता बढाउन महत्त्वपूर्ण भूमिका। अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना। 13 शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमुना। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय। अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी। र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता। इरान र इजिप्टले बराबरी खेले, न्यूजील्याण्ड बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। अबको 3-4 दिनभित्र मनसुन देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिन अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जुन 19 तारिकमा पूर्वमा प्रवेश गरेको मनसुन असार 8 गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसुन कमजोर अवस्थामै छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी बढेको छ। त्यस्तै धान रोपाई प्रभावित हुँदै आएको छ। आज कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही, बागमती गण्डकी र लुम्बिनीको तराईका 1-2 ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका पहाडी तथा तराईका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। अर्घाखाँची दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा 4 प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। अहिलेसम्म 33 बचेरा गुडबाट उड्न सफल भएका गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार अर्घाखाँचीका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति सङ्कटापन्न डङ्गर गिद्धले सल्लाहका रूपमा 23 गुण बनाएको थियो। तीमध्ये 15 गुणबाट सफलतापूर्वक बचेरा उडेका उहाँले जानकारी दिनुभयो। मालारानी गाउँपालिकाको घेराभित्र क्षेत्रमा हिमाली गिद्धले 22 र हाडफोर गिद्धले 3 गुण बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हाडफोर गिद्धका 2 गुणबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन्। सामान्यतया असोज कार्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकोले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्छ। विश्वमै दुर्लभ तथा सङ्कटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिका स्थान, मालारानी र सिद्धगङ्गा नगरपालिकाका विभिन्न 6 ठाउँमा गुण बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकोले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनुभयो। अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त वासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले संख्या र प्रजनन सफलता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनु भएको छ। चोरी गरी अमेरिका पुर्याएको 13 शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति काठमाडौँको नुचेबहालमा विधिपूर्वक पुनर्स्थापना गरिएको छ। काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्ता लगायतको समन्वयमा हालै यो मूर्ति पुनर्स्थापना गरिएको हो। पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकाको तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको थियो। अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था तथा सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको हो। शान्त र सौम्य भाव झल्किने मूर्ति 13 शताब्दीमा निर्माण भएको पुरातात्विक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण एवं तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमुना मानिन्छ। अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोट र दैलेख जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, ट्राफिक कारवाहीबाट 2 दिनमा झण्डै 42 लाख रुपियाँ राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सिमको तराई क्षेत्रमा गर्मी कायमै, अर्घखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोट र दैलेख जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न 2 जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। 2 जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुङ्गेश्वर, दुल्लु, डाँडीमाडी हुँदै कालीकोटको ब्याउली पानतडी सड़कको स्तर उन्नतिका लागि 2 जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र सरकारवालाले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न बैठकमा सड़क पूर्वाधार विकासका लागि 2 जिल्लाबीच सहकार्य गर्ने सहमति भएको हो। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगञ्जसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने राष्ट्रिय समाचार समितिले जनाएको छ। ट्राफिक कारवाहीबाट 2 दिनमा झण्डै 42 लाख रुपियाँ राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको 24 घण्टामा 2,102 जना चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 21,10,000 रुपियाँभन्दा धेरै राजस्व राज्य कोषमा दाखिला भएको हो। त्यस्तै त्यसअघि एकै दिन 20,79,000 र जरिमाना संकलन भएको थियो, जसमा 2,438 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका थिए। लेन अनुशासन पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, लागू पदार्थ सेवन गरी चलाउने, नियम विपरीत राइड सेयरिङ गर्ने, संकेत बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा गाडी चलाउने लगायतलाई कारवाही गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा 7 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले हिजो गरेको फैसलामा किमले विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निसङ्कोच ग्रहण गरेको उल्लेख छ। पूर्व राष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङकी टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि 7.5 वर्षको जेल सजाय माग गरेको थियो। अदालतको फैसला अनुसार किमले सन् 2022 मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाए बापत घाँटीको हार, ब्रोच र टप अर्थात् कानमा लगाउने गहना उपहार स्वरूप लिएकी थिइन्। त्यसै गरी सन् 2022 अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने शर्तमा सुनको कछुवा र त्यही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाए बापत घडी लिएको अभियोग पुष्टि भएको छ। अन्य अभियोगहरू पनि छन्। सन् 2025 अगस्तमा हिरासतमा लिएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाएकी पहिलो पूर्व प्रथम महिला हुन्। यसअघि गएको अप्रिलमा सोल उच्च अदालतले तल्लो अदालतको 20 महिनाको जेल सजायलाई उल्ट्याउँदै सेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय 4 वर्ष पुर्याएको थियो। यसबाहेक सन् 2023 पार्टी महाधिवेशनको क्रममा एक विशिष्ट उम्मेद्वारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई सत्तारूढ पिपल्स पावर पार्टीमा आबद्ध गराउन दबाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ। किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा बेल्जियम समूह जीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यो समूहका इरान र इजिप्टले बराबरी खेलेका छन् अनि न्युजिल्यान्ड बाहिरिएको छ। आज बिहान भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई 5-1 गोलको फराकिलो अन्तरले हरायो। उस्का ट्रोसार्टले 2 तथा केविन डे ब्रुयना, रोमेरो लुकालु र एलेक्सिस सेलेमेकर्सले 1-1 गोल गरे। न्युजिल्यान्डका एलिजाह जस्टले 1 गोल फर्काए। समूह जीकै अर्को खेलमा इजिप्ट र इरानले 1-1 गोलको बराबरी खेले। इरान पेनाल्टीमा चुक्यो भने इन्जुरी समयमा भएको गोल अफसाइड भयो। इजिप्टका मुहम्मद साबेरले खेलको 5 मिनटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए, तर 14 मिनटमा रमिन रजाइनले गोल फर्काए। त्यसपछि थप गोल हुन सकेन। समूह जीमा 5 अङ्कसहित बेल्जियम शीर्ष र समान 5 अङ्क रहेको इजिप्ट दोस्रो स्थानमा छ। इरान 3 अङ्कसहित तालिकामा तेस्रो हुँदा नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 खेल हुँदैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबको 3-4 दिनभित्र मनसुन देशभर फैलिने सम्भावना, लुम्बिनीसहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै। अर्घाखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, संरक्षण प्रयासबाट गिद्धको सङ्ख्या र प्रजनन सफलता बढाउन महत्त्वपूर्ण भूमिका। अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना, 13 शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमुना। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 जेल सजाय, अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी। र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता, इरान र इजिप्टले बराबरी खेले, न्युजिल्यान्ड बाहिरियो। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: मेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 9861414169।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Lip on ya. Extreme energy drink.
1: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस फुड्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699 64581
4: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
5: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि
4: हाम्रा विशेषताहरू
5: अनुभवी तथा दक्ष शिक्षक भएको
4: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
5: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
4: अतिरिक्त क्रियाकलापमा विशेष जोड
5: वातानुकूलित कक्षा कोठा
4: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
5: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
4: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
5: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994

0: Telephonia. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 अन्ठानब्बे चार अस्सी 21380।

0: 50 लाख को बीमा, तिरेको सम्पूर्ण प्रीमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98164169।
8: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

0: Bip on ya.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
6: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
2: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
7: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
8: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

0: पालनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया सुरु, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान। आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाइका लागि अनुकूल समय हुने। अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाज जावत नगर्ने इरानको चेतावनी। र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरकारको विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुङ्ग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत सञ्चार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै सञ्चारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले 5 आएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 पुराना मुद्दाहरू फर्चोट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 आएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो। तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ। बर्ड फ्लूको सङ्क्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम सुरु गरेको छ। 11 जिल्लाको 82 ठाउँमा सङ्क्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि सङ्क्रमित भाइरसका आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जिन विश्लेषण सुरु गरेको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमुनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भन्ने पत्ता लगाउन सकिन्छ। नयाँ भेरिएन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार गर्न आवश्यक पर्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षी पालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा भेटनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। यसपालि देशमा मनसुन भित्रेको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको राम्रो सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ जलवायु उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाइका लागि आकाशे पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मङ्गलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड तथा मध्य पहाडका केही ठाउँहरूमा आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात् असार 22 गतेदेखि 29 गतेसम्मको बिचमा भने देशभर नै अलि ठुलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसुन देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मङ्गलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसुन असार 8 गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ। तर मनसुन कमजोर अवस्थामै छ। अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने अभियान थालेको छ। बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलको नेतृत्वमा एउटा टोलीले काठमाडौँमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत निजी लगानीकर्ता जल विद्युत विकासकर्ता तथा फिनटेक उद्यमीहरूसँग छलफल गरेर अभियान थालेको हो। छलफलमा क्रस रिभर बैंकले वित्तीय पूर्वाधार विकास र पुँजी परिचालनमा दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको जनाएको छ। छलफलमा सहभागीहरूले नेपालसँग झन्डै 23 अर्ब अमेरिकी डलरको विदेशी मुद्रा सञ्चिति र 13 अर्ब डलरभन्दा बढी संस्थागत पुँजी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: खुशीको खबर,
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेशनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1000 देखि 20000।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस, हरेक वर्ष जुन 27 तारिकमा मनाउने यो दिवस यस वर्ष नवप्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसङ्घका अनुसार विश्वका 90%भन्दा बढी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल गृहस्थ उत्पादनमा झन्डै 50% योगदान पुर्याउँछन्। महिला, युवा र गरिब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसङ्घले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। अब विदेशको खबर। अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देश बीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रतिउत्तरमा इरानले खाडी क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमान्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ हर्मुज हुँदै आवाजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले स्टेट अफ हर्मुज मार्फत आवाजात गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजात भने चलिरहेको जनाइएको छ। तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। अब खेल खबर विश्वकप फुटबलमा भोलि बिहान छवटा खेल हुँदैछन्। बिहान पाउने तीन बजे न्यू जर्सी रङ्गशालामा समूह एलका पानामा र इङ्ल्यान्ड खेल्नेछन्। बिहान पाउने तीन बजे नै फिलाडेल्फिया रङ्गशालामा क्रोएसिया र घाना खेल्दैछन्। यस्तै भोलि बिहान सभा पाँच बजे समूह केका कोलम्बिया र पोर्चुगल मियामी रङ्गशालामा खेल्नेछन् भने एटलान्टा रङ्गशालामा डिआर कङ्गो र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान पाउने आठ बजे समूह जेका अल्जेरिया र अस्ट्रेलिया क्यान्सास सिटी रङ्गशालामा र त्यही समयमा अर्लिङटन रङ्गशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया, पोर्चुगल र अर्जेन्टिना पहिले नै उत्कृष्ट 32 अर्थात् नकआउट चरणमा पुगिसकेका छन्। इङ्ल्यान्ड र घाना नकआउट चरणमा पुग्ने लगभग निश्चित छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नुपर्छ वा खेल ड्र हुनुपर्छ। क्रोएसिया नकआउट चरणमा पुग्न भोलिको खेल जित्नैपर्छ। डिआर कङ्गो उज्बेकिस्तान, पानामा र जोर्डन नकआउट चरणको होडबाट बाहिरिसकेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हप्तामा दुई दिन बिदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, पाँच वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया सुरु, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउनु आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाइँका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौतीमा, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्ने इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान छवटा खेल हुँदैछ।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डीएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145689। 081530220 र 98145689।
10: शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
11: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
10: हाम्रा विशेषताहरू,
11: अनुभवी तथा दक्ष शिक्षक भएको,
10: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
11: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
10: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
11: वातानुकूलित कक्षा कोठा,
10: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
11: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
10: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
11: सनबीम इंग्लिश मिडियम स्कूल, नेपालगंज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
12: हमार घर त मजा बा मने ई पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
13: हो त, अब त घर के लावा चमक देहे परी जैसिन बा, आरामदायी हो लावा कुछ चाहल बा।
12: ए ओसिन हो कला से चिंता नहीं करो,
13: स्टार फर्नीचर ल्यान मत सबको मिलत जे।
12: साच्ची वहाँ काका मिलत त
13: वहाँ त स्टाइलिश सोफा, आरामदायी बेड, आकर्षक डाइनिंग टेबल, टीवी र्याक, अफिस फर्नीचर, मैट्रिक्स, घर बनाइना सबको सामान अक्कै ठाउँमा मिलत।
12: ओ डिजाइन अपन चाहल अनुसार फे मिलत त
13: काजे नै मिली, वहाँ त अपन चाहल जैसी फर्नीचर फेन बना देहत।
12: ए डेलीवरी ओ फिटिंग जे
13: बाँके बर्दिया भित्तर फ्री होम डेलीवरी ओ फ्री फिटिंग सेवा फेन उपलब्ध बा। ए ओसिन हो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्नीचर लैंड से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज। सम्पर्क नम्बर 98680-73-70 हो, 98195-067-82।
14: Back to back, back to back.
15: In this song, on
14: stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: बीर डेंटल
3: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
3: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
0: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Toilet Bunny, yeah.
1: Extreme energy drink.
2: अया कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला?
3: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कान

0: 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98

0: जे अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: खुल्यो खुल्यो खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
1: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
2: हजुर नेपाल अटो पार्ट्स भरोसा को यात्रा। संपर्क नंबर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसा को यात्रा।
1: आमा को उपचार गरौं भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सक द्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ। नियमित कानको जाँच

0: करो।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
8: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
7: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
9: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: आजे अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-5323-375।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: California. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा, पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्व अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।

0: अलदारपुर बाँके सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717।
5: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
6: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
5: हाम्रा विशेषताहरू:
6: अनुभवी तथा दक्ष शिक्षक भएको,
5: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
6: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
5: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
6: वातानुकूलित कक्षा कोठा,
5: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
6: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
5: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
6: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती,
1: चालु आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% भन्दा पनि कम, लक्ष्यको 76% राजस्व सङ्कलन,
0: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी सङ्कटमा संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक,
2: हरेक अभिभावक हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो चाहिँ नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौँ भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नवजागरण प्रवार गर्नु नै आधारभूत शर्त जस्तो लाग्छ।
1: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लङ्घनबारे अर्को पक्षमाथि आरोप,
0: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुर।

0: वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरोकारका विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति आएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्रै टुङ्ग्याउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती रहेको बताउनु भएको छ। परम्परागत सञ्चार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्ति आएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै सञ्चारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नआएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्स्युट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको थियो, तर भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ।
3: चालु आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमा 12 दिन मात्रै बाँकी हुँदा संघीय सरकारले पुँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नु पर्छ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले हिजो बेलुकासम्ममा विकास निर्माणको काममा खर्च हुने पुँजीगत तर्फ 1,42,23,68,00,000 रुपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। कर्मचारीको तलब भत्ता, कार्यालय सञ्चालन लगायतमा खर्च हुने चालुतर्फ 80.42% र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने 83.41% खर्च भइसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,04,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले हिजो एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालु आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व सङ्कलनमा लक्ष्यको 75.17% हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म 11,12,48,46,00,000 राजस्व सङ्कलन भएको हो।
2: यसपालि देशमा मनसुन भित्रिएको 1 हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ भने पश्चिम र सुदूरपश्चिममा बिहिबारदेखि राम्रो वर्षा हुनेछ। धान रोपाइका लागि आकाशे पानीको भर पर्नेहरूका लागि आउँदो शुक्रबार उपयुक्त हुने उहाँको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने मङ्गलबार नै राम्रो वर्षा हुने सम्भावना छ। अर्को हप्ता अर्थात् असार 22 देखि 29 गतेको बीचमा देशभर नै ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी असार 5 गते पूर्वमा प्रवेश गरेको मनसुन असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको छ। तर मनसुन अझै कमजोर अवस्थामै रहेकाले वर्षा नहुँदा पश्चिम तराईमा चर्को गर्मी कायमै छ। पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा मात्रै पानी परेको छ।
3: नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीडितलाई 1,00,000 सम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000 सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण साहीका अनुसार अत्याधिक जाड रक्सी, चुरोट बिडीको प्रयोग, फास्ट फुड तथा जङ्क फुडको बढ्दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाड रक्सी तथा चुरोट बिडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठेघरको मुख क्यान्सरको विरुद्ध एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ।
2: यसैबीच काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। अस्पतालमा रेबिज विरुद्धको खोप अभाव हुने सम्भावना बढेपछि अस्पतालले महानगरसँग सहयोग मागेको थियो। महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोल आज अस्पतालमै पुगेर खोप उपलब्ध गराउनु भएको हो। जनावरले टोकेपछि उपचारका लागि जाने मुख्य अस्पतालमै खोप अभाव हुँदा थप जोखिम उत्पन्न हुने भएकोले खोप उपलब्ध गराएको उहाँको भनाइ छ। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाका अनुसार काठमाडौँ महानगरले प्रदान गरेको खोप झण्डै 9 दिनलाई पुग्छ।
3: बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम सुरु गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसमा आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनसङ्ख्या प्रयोगशालासँगको सहकार्यमा जिन विश्लेषण सुरु गरिएको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमुनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भनी पत्ता लगाइन्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पन्छी पालन किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पुनः निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पंक्षीसँग घर पालुवा पंक्षीको संक्रमण हुन नदिन आग्रह गरेको छ। साथै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ।
6: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
8: सम्पर्क 97051148470।
6: सोफा हब नेपालगञ्ज,
8: विश्वासमा नम्बर एक।
2: बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% पनि पुगेन। लक्ष्यको 76% राजस्व सङ्कलन। आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना। अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय रहने लगायतका खबर प्रस्तुत गरियो।
3: नेपाल दर्पणमा अब बाँकी खबर। अरिणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डमा असार 22 गतेदेखि साउन 4 गतेसम्म रातको समय गाडी चलाउन नपाइने भएको छ। जिल्ला सुरक्षा समिति काभ्रेले सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन टिप्पर र ठुला मालवाहक ट्रकलाई पूर्णत प्रवेश निषेध गर्नुका साथै अरू गाडीलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाउने निर्णय गरेको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले यात्रु तथा मालवाहकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गरेको छ। तोकिएको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका गाडीहरू भने चलाउन पाइनेछ।
2: यसैबीच हामीले भर्खरै प्राप्त खबरअनुसार प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपमेयर चढेको गाडी दुर्घटनामा परेको छ। 50 वर्षीय उपमेयर मिनराज राणा मगरले आफैले चलाएको गाडी झन्डै 300 मिटर तल पुगेर रुखमा अड्किएको अवस्थामा फेला परेको छ। अहिले गाडीसहित उहाँलाई निकाल्ने प्रयास भइरहेको छ। गाडीमा उहाँ एक्लै रहनु भएको प्रहरीले जनाएको छ।
3: मोरङ कारागारका कैदीबन्दीहरूबाट रकम असुलेको अभियोगमा विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि उनीसँग मिलेमतो गरेको आरोपमा चौकीदार राकेश यादव पनि अनुसन्धानमा तानिएका छन्। यादवलाई पक्राउ गर्न खोज्दा कैदीबन्दीहरूले कारागारभित्रै चर्को नाराबाजी र विरोध प्रदर्शन गरेपछि कारागार परिसरमा तनाव भएको छ। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रहरीले यादवलाई कारागारभित्रै राखेर बयान लिन थालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहान गिरीको घरमा छापा मार्दा केही शङ्कास्पद तमसुक फेला पारेको छ। गिरीले कैदीबन्दीहरूको दैनिक तथा वार्षिक भत्ता र श्रम पारिश्रमिक आफ्ना सहयोगीहरूको बैङ्क खातामा ट्रान्सफर गर्न लगाउने गरेको प्रहरीको भनाइ छ। अहिले हिरासतमा रहेका गिरी बिरामी भएको निहुमा कोशी अस्पतालमा भर्ना भएका छन्।
2: सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित बनेका हुन्। आज उनीहरूले माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। होल्डिङ सेन्टरबाट हट्न पटक पटक दबाब दिँदा मानसिक तनाव बढेको थापाथली सुकुमवासी बस्तीबाट हटाइएका दल बलबहादुर खातीले बताउनुभयो। यसै गरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 रुपियाँ बुझेर होल्डिङ सेन्टर छाड्न दबाब दिँदा कहाँ गएर बस्ने भन्ने चिन्ता बढेको शङ्खमूलबाट हटाएका सुरेश राईले दुखेसो गर्नुभयो।
3: काठमाडौँको माइतीघर मण्डलमा दृष्टिविहीनहरूको आन्दोलन आज 6ठौँ दिनमा पनि जारी छ। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन सडकमा उत्रिएका प्रदर्शनकारीहरूले राज्यको मौनता प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले सडकमा व्यवसाय गर्न नदिएपछि आफूहरूको गाँस बाँस र कपासको व्यवस्थापन गर्न माग गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका दृष्टिविहीन रमेश प्रसाईले न्यायोचित आन्दोलनलाई सरकारले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाउनुभयो। माग सम्बोधन नभएसम्म धरना जारी राख्ने उनीहरूको चेतावनी छ।
2: आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस। हरेक वर्ष जुन 27 तारिकमा मनाउने यो दिवस यस वर्ष नवप्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइएको छ। संयुक्त राष्ट्रसङ्घले सन् 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसङ्घका अनुसार विश्वका 90%भन्दा बढी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल गृहस्थ उत्पादनमा झन्डै 50% योगदान पुर्याउँछन्। महिला युवा र गरिब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसङ्घले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदार बीच सहकार्य अपरिहार्य रहेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ। नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श गम्भीर मृगौला रोग डायलाइसिस व्यवस्थापन मृगौला संक्रमण पत्थरीको निदान तथा उपचार सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल एपेन्डिक्स पित्त थैली आन्द्रा कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक साथै गुणस्तरीय प्रयोगशाला इन्डोस्कोपी जाँच इसिजी इइजी एनसिभी एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो रोयल क्याफे भएको बिल्डिङ नेपालगञ्ज सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979
2: नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। गएको हप्ता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्। दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लङ्घनको आरोप लगाएका समाचार संस्था रोइटर्सले जनाएको छ। आज इरानको विदेश मन्त्रालयले पश्चिमी एसियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ। आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कदम चालिएको इरानको दावी छ। बहराइनले पनि इरान ले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कडा निन्दा गरेको छ। यसअघि हिजो अमेरिकाले इरानका मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। बिहिबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा यो कारवाही गरेको अमेरिकाको दावी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको आक्रमणलाई शान्ति सम्झौताको उल्लङ्घन भन्नुभएको छ। उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत इरानलाई संवादमा आउन आग्रह गर्दै हिंसाको जवाफ हिंसाबाटै दिइने बताउनु भएको छ। तनाव बढेपछि हर्मुजमा अलपत्र परेका जहाजहरूको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठन आइएमओले उद्धार कार्य स्थगित गरेको छ। आइएमओका महासचिवका अनुसार अहिलेसम्म झन्डै 115 जहाज बाहिर निकालिएका छन् भने झन्डै 500 जहाज अझै हर्मुजमै अलपत्र छन्। अमेरिका र इरान बीच हर्मुज पूर्ण रूपमा खुला गर्ने र उच्च सम्वर्धित युरेनियम भण्डारणको भविष्यबारे वार्ता चलिरहेको छ। अन्तरिम सम्झौता अनुसार यी दुवै मुद्दा 60 दिनभित्र टुङ्ग्याउनु पर्नेछ।
2: यसैबीच लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको 5 चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढाउने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। साथै अमेरिकाले मानवीय सहायताका लागि $10 करोड उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्कने बताउनु भएको छ। हिजबुल्लाहका प्रमुख नइम कासिमले इजरायलले बिना शर्त लेबनानी भूमि छाड्नुपर्ने माग गर्नुभएको छ। यस द्वन्द्वमा अहिलेसम्म 10,00,000 बढी लेबनानी विस्थापित भएका छन् भने 4,200 बढीको ज्यान गएको छ। विदेशकै अर्को खबरमा भेनेजुलामा गएको बुधबार गएका 7.2 र 7.5 म्याग्नेच्युडका दुई विनाशकारी भूकम्पमा 920 ज्यान गएको पुष्टि भएको छ। भूकम्प गएको 72 घण्टापछि पनि 51,000 धेरै मानिस हराइरहेका छन्। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्पपछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहन्छ। त्यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्त्वपूर्ण हुन्छ। उद्धारकर्मीहरूले भत्किएका घर र भवनका भग्नावशेषहरूमा मानिसहरूको खोजी गरिरहेका छन्। सबैभन्दा धेरै विनाश भएको ला गुइरा राज्यमा ट्राफिक जामका कारण खोजी कार्यमा बाधा पुगेपछि आज राति गैरातिदेखि अनुमति पास भएकालाई मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न दिएको छ। तर कसलाई प्रवेश गर्न दिइन्छ भने विस्तृत सार्वजनिक भने भएको छैन। अहिले उद्धारमा ठूलो कठिनाई भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात् उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुङ्गो लगाउनेछन्। भोलि बिहान 3:15 न्यू जर्सी रङ्गशालामा समूह एलका पनामा र इङ्ल्यान्ड खेल्नेछन्। यही समयमा समूह एलकै क्रोएसिया र घाना फिलाडेल्फिया रङ्गशालामा खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रङ्गशालामा तथा डिआर कङ्गो र उज्बेकिस्तान एटलान्टा रङ्गशालामा खेल्नेछन्। भोलि बिहान 7:45 समूह जेका अल्जेरिया र अस्ट्रिया क्यान्सास सिटी रङ्गशालामा खेल्नेछन् भने त्यही समयमा अर्लिङ्टन रङ्गशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन्। इङ्ल्यान्ड खेललाई बराबरीमा रोक्न सकेमा पनि नकआउट चरणमा पुग्छ। हारेमा पनि घानाको नतिजामा भर पर्छ। घाना र पोर्चुगलका लागि खेल ड्र भए पनि पुग्छ। क्रोएसियाले अघि बढ्न जित्नै पर्छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नै पर्छ वा ड्र र भागेको केही सुविधा पनि छ। यदि भोलि बिहानको खेलमा पोर्चुगलले हारेमा र आफूले जितेमा डिआर कङ्गो पनि नकआउट चरणमा पुग्न सक्छ।
2: खबरको सिलसिला यति नै। आज शनिबार, अब पालो रङ्गदर्पणको।
3: आजको रङ्गदर्पण मौलिक पहिचान र लोकदोहोरीमा भित्रिएको समस्या र यसको संरक्षणमा केन्द्रित छ। हिजोका दिनमा घाँस दाहुरा र मेलापात जाँदा स्वतस्फूर्त रूपमा निस्कने लोकदोहोरीका भाकाहरू आज प्रविधिको विकास र व्यावसायिकताको नयाँ मोडमा पुगेका छन्। नेपाली गाउँवेसी र वनपाखाका सुख दुःखलाई जीवन्त रूपमा प्रस्तुत गर्ने यो विधा केवल गीत मात्र नभएर हाम्रो राष्ट्रिय पहिचान र अस्तित्वको बलियो खम्बा हो। यही परिवेशलाई आत्मसात गर्दै कला र संस्कृतिको देशकै जेठो र आधिकारिक निकाय सांस्कृतिक संस्थानले लोकदोहोरीको घट्दो गुणस्तर र प्रविधिले निम्ताएका गम्भीर चुनौतीहरूमाथि समीक्षा गर्ने थलो समेत प्रदान गरेको छ।

0: डिजिटल प्रविधिको सहजतासँगै सङ्गीत क्षेत्रमा नयाँ र गम्भीर सङ्कटहरू पनि भित्रिएका छन्। पुराना र दिग्गज धरोहरहरूले सृजना गरेका कालजयी गीतहरूलाई एआईको प्रयोग गरेर बिगार्ने र जथाभावी बनाउने प्रवृत्ति छ्यापछ्याप्ती देखिन थालेको छ। यसले एकातिर नयाँ पुस्तालाई लोकगीतको वास्तविक स्वरूपबारे भ्रम पैदा गरेको छ भने अर्कोतिर स्रष्टाहरूको प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिको दुरुपयोग भइरहेको छ। यस्ता प्रविधिको दुरुपयोग रोक्न र नियमन गर्नका लागि राज्य स्तरबाटै दूरदर्शी र स्पष्ट नीति तथा प्रविधिको विकास हुनुपर्ने सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन बताउनुहुन्छ।
1: जुन एउटा मौलिक चिज छ, जुन एउटा हाम्रो चाहिँ पुर्खाको अस्तित्वसँग जोडिएको कुरा छ, नेपाली पहिचानसँग जोडिएको कुरा छ, राष्ट्रिय अस्तित्वको सवालको कुरा छ, यसलाई त त्यो व्यावसायिक हिसाबले भनेर चाहिँ मार्नु त भएन नि, त्यो अपराध भयो क्या। यो विषयलाई, यो एजेन्डालाई नेपालमा यो बुझ्न सक्नु भएको छैन, स्रष्टाले त बुझ्नु भएको छैन भने आम साधारण चाहिँ जो चाहिँ शोकको रूपमा बनाउने उहाँलाई त थाहा छैन, त्यो गरिनु हुँदैन, त्यसलाई चाहिँ निस्तेज पारिनुपर्छ। स्पष्ट रूपमा नै स्रष्टाहरू मिलेर नै त्यही अनुकूलको चाहिँ राजनीति स्पष्ट चाहिँ बन्नुपर्दछ।
0: हिजोका स्रष्टाहरू गाउँ बस्ती र पाखा पखेरामा पुगेर मौलिकताको खोज र अनुसन्धान गर्थे, जसले गर्दा उनीहरूको सृजनामा नेपाली माटोको सुगन्ध हुन्थ्यो र ती गीतहरू कालजयी बन्थे। तर आज सहरका रोधीघर, दोहोरी साँझ र सामाजिक सञ्जालहरूमा दोहोरीको संख्या र लोकप्रियता गणितीय रूपमा बढेको देखिए तापनि त्यसको आन्तरिक गुणस्तर, भाव र गहिराई भने खस्किएको छ। 15 वर्ष अगाडिका दोहोरी र अहिलेका दोहोरीमा तुलना गर्दा बिस्तारै त्यसको भाव पक्ष र कलाकारहरूको प्रस्तुत गर्ने मुख्य विषयवस्तु निकै खस्किएको, हरेक टुक्कामा हुने गहिरो भाव हराउँदै गएको तथा सीमित कलाकार बाहेक धेरैमा अध्ययन, शब्द चयनको क्षमता र विषय विज्ञताको चरम अभाव देखिएको अनुभव व्यक्त गर्नुहुन्छ संस्थानका कार्यक्रम उपप्रमुख रोहित सुवेदी।
2: लोक दोहोरी र यो क्षेत्रको
0: रोहित सुवेदी
2: लोक दोहोरी र यो क्षेत्रको त्यो मर्म नबुझ

संगीतको लवजमा पनि पर्ने गर्छ र यही विविधता नै हाम्रो देशको वास्तविक सुन्दरता हो। जबसम्म नेपाली लोक जीवित रहन्छ तबसम्म यो संस्कृति रहिरहन्छ।

0: कलालाई बचाउँदै यसलाई दीर्घकालीन स्थायित्व दिन सांस्कृतिक संस्थानले अहिले एउटा नयाँ र विशिष्ट एजेन्डा अघि सारेको छ, जुन संस्कृति, प्रकृति र दक्ष जनशक्तिको सुन्दर समायोजनबाट समृद्ध भन्ने दृष्टिकोणमा आधारित छ। पश्चिमा संस्कृतिबाट प्रभावित गीत सङ्गीतले क्षणिक रूपमा डिजिटल माध्यमबाट लाभ दिए पनि देशको रैथाने सिप हाम्रो परम्परागत गीत सङ्गीतलाई एउटा साझा प्याकेजका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ। यसले गर्दा एकातिर मौलिक संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर स्वरोजगार र आर्थिक समृद्धिको ढोका खोल्छ, जसका लागि सही पुस्तान्तरण आवश्यक छ भन्नुहुन्छ सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन।
1: डिजिटल युगसँगै वैश्वीकरणको प्रभाव यसरी प्रत्यक्ष छ, नयाँ पुस्तामा हावी भएको छ। उसलाई आफ्नो संस्कृतिभन्दा परको संस्कृति प्यारो लाग्ने परिस्थिति आउनुले गर्दाखेरि यो परिस्थितिलाई सर्वप्रथम त सानैदेखि नै हरेक अभिभावकले हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो चाहिँ नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौँ भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नवजागरण प्रभाव गर्नुलाई आधारभूत शर्त जस्तो लाग्छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: हप्तामा दुई दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती।
2: चालु आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व सङ्कलन।
0: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी संकटमा संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक।
2: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लङ्घन बारे अर्को पक्षमाथि आरोप, लेबनान र इजरायल तथा अमेरिका बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर।
0: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: Telefonia. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो नाम धन्किन्छ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असार मसन्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589283।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाडौँमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनु भएकोलाई मानव रानीवनको हाम्रो त अब त्यो अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्नु पर्ला, त्यो चाहिँ राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानवाधिकार आयोगले जेन्जी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सिट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाउ बढ्दा पनि धानको भाउ कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कच्चा पदार्थ चाहिँ घट्नु भन्नु।
0: मध्यपूर्वको युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ्ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रुसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी सरकारसँग रुसी कट्टरपन्थीहरू आक्रोशित।

0: मेगाहर्ज कृष्णसार जतिकै तेज।
1: गर्वका विषय हुन् तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुँहरीमा धकेल्ने काम आजबाटै बन्द गरौँ। अब खबर सन्तोषी रावलबाट।
2: सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भूस्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
3: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझेको छैन।

0: भन्ने उहाँहरूको कुरा रह्यो। तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गते म्याद जान्छ, 19 गते म्याद हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल अनि अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पऱ्यो नि, त्यसलाई त नेपाल सरकार निर्णय गरेपछि फेरि के गरे जाने यता अब होसिङ सेन्टरमा नआएकाबाट यता दर्ता हुन आउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। अनि
1: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सिट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सिट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडक खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सडक स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सिआइएनलाई बताउनुभयो।
2: धुलीखेलदेखि उता 5 खाल जाने बाटो धुलीखेल खावा सडक भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तर उन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
1: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो। चालु आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेतीयोग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालु आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सिआइएनलाई जानकारी दिनुभयो।
3: अघिल्लो वर्षै नै भाव घटेर अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यो 600-700 मात्रै बिक्री भयो। अब चामलको भाउ घटेको छैन होइन, अनि धानको भाउ चाहिँ घटेपछि किसानहरू अलिक निराश रहेका छन्। यो अब उद्योगहरूले नै उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कच्चा पदार्थ चाहिँ घट्नु भन्नु।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतिको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पूर्ण प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 दस महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाडी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6,72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। मौसमविद सञ्जीव अधिकारीले सिआइएनलाई जानकारी दिँदै भन्नुभयो,
4: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मङ्गलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
1: हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रुसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरुद्ध सैन्य रूपमा यता कडा कदम चाल्न माग गरिएको यो पहिलो पटक भने होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात् उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
5: सन्तोषी रावल अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित
6: यस वर्ष चाहिँ हामीले शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
5: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
2: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा:
3: 1,36,00,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौँ। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
2: दार्मा गाउँपालिकाले 42,17,64,212 रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी:
4: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड गर्ने र पुराना आयोजनहरू अधुरा खतरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
2: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रुपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन:
5: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ, त्यो ढङ्गले गएका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने, यी तिनवटा कुराहरूलाई हामीले घोषणाकै रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाइको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
2: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रुपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रुपियाँ भन्दा बढी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी:
6: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ सुरु गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
2: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिन्डे नगरपालिकाले 80,46,00,000 रुपियाँ, बागचौर नगरपालिकाले 77,23,75,000 रुपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रुपियाँ, कुमा गाउँपालिकाले 53,97,55,000 रुपियाँ र सिद्धकुमा गाउँपालिकाले 39,29,00,000 रुपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, CIN, रेडियो शारदा, सल्यान।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत सङ्गीत र कला प्रभावकारी
7: जनताहरू, झाडा पखाला महामारी फैलिएको छ।
1: सचेतना अभियानमा गीत सङ्गीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिबारीय विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
9: ए तिमी यति चिन्तित किन के भयो फेरि
8: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
9: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
8: कस्तो खबर
9: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
8: ए साँच्चै
9: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
8: ए त्यो त झन् राम्रो
9: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएसकेयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
8: वा अब त मलाई धेरै ढुक्क लाग्यो
9: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
8: यो त पुरा प्याकेज जस्तै भयो नि
9: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
8: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
9: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
1: पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिअधिकार मञ्चको अध्यक्षका साथै गीत सङ्गीतमा पनि निपुण हुनुहुन्छ साथै लीलप्रकाश चन्दले उहाँसँग गीत सङ्गीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ
7: हाम्रो घरमा दमा थियो म दमा बजाउँथेँ अनि झ्यालीहरू बजाउँथेँ अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिल्यै बाबुबाजेबाट थियो एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेले 62-63 कुरा आहुतिजीले लेख्नुभएको यो दलन टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो म एउटा फिल्डमा दलित बस्तीहरूमा काम गर्थेँ त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाएँ त्यहाँ म पनि गएको ठुल्ठुला चाहिँ युवा क्लबका आए नाट्य कलाकारहरू सबै आए रहेछन् त्यहाँ प्रश्न सोधिएको थियो तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो कहीँ बस्नुभयो अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही गन्थन आउनुभयो अनि त्यहाँ त घर आउनुभयो त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो
10: त्यो सम्झाइदिनुहोस् न कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर
7: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ घाँसको डोको ल्याएर चौतारामा बिसाएँ चौतारामा बिसाइसकेपछि टु अब त्यति बेला कपडा त केही हुनु टोपी निकाले टोपीले मुख पोछ पसिनाहरू पुछेँ पसिना पुछेपछि
10: के भन्नुभयो त्यसपछि चाहिँ
7: आज ढिलै भयो घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला लौ त्यति म गएँ है अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ मेरो नाम मात्रै निस्केको ल्याम्बहादुर दर्जी भनेर निस्केछ ए म पास भएछु भनेर भन्नुभयो अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो मेरो
10: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो
7: ल है जनताहरू झाडा पखाला महामारी फैलिएको छ पानीहरू उमालेर खानुहोला सचेत रहनुहोला तल्लो घरको मान्छे माथिल्लो घर नजाने माथिल्लो घरको मान्छे तल्लो घर नजाने आफ्ना घरमा बस्नुहोला है झाडा पखाला महामारी फैलिएको छ सचेत बन्नुहोला सुरक्षित हुनुहोला भनेर डाँडा डाँडामा गएर
10: कराउनु
7: पर्ने
10: अनि तपाईँ त गीत पनि गाउनुहुन्छ
7: गीत पहिला सालेजु पनि
10: त्यही सुन्नु पर्यो अब सालेजु सुनाउनु छ अलिकति
7: त्यति बेला हामीले सालेजु भन्ने गीत गाउँथ्यौँ

0: अनिहिनि उपारि आउएता।
1: उहिले उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले चाहिँ कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन, कस्तो छ त गाउँघर?
0: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, टुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ 11-12 एक बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साटासाट गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगाएर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नुभएको छ।
1: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सुनाउनु?
0: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो यो जातीय छछु सम्बन्ध, त्यो गीत गाउँछु।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनु भएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर

0: डाक्टर प्रेरणा मल्लिक, साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ईसीजी, ईजी, एनसीभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979। 081-530-220 र 98-41-586-979।
1: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
3: फोन नम्बर 081-530-398।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
6: सम्पर्क 97-05-11-48-70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रो सर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 582780।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
0: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
6: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
6: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
6: ए साँच्चै
7: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
6: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
6: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
6: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
6: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
7: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस्। बाँके र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895007682।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861614169।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि हाम्रा, हेर्नुहोस् त पूर्वपट्टि हाम्रा सेवाहरू।

नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363390।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 98680 073 70 र 98195607682।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Pelipponia. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।